0: लैङ्गिक विभेदमा सन् 2025 125 स्थानमा रहेकोमा सन् 2026 सुधार भएर 120 स्थानमा पुगेको छ। यसमा रहेको स्कोर 0.684 सुधार भएर 0.669 उक्लेको छ। तर आर्थिक सहभागिता तथा अवसर सम्बन्धी नेपालको स्कोर सन् 2025 0.460 घटेर 0.455 आइपुगेको छ। यसको अर्थ रोजगारी, आय, व्यावसायिक तथा प्राविधिक काम र वरिष्ठ व्यवस्थापनमा नेपालले महिला र पुरुषबीच 45.5% अन्तर मात्रै हटाउन सकेको छ। यसैबीच प्रतिवेदन अनुसार नेपालमा महिलाको श्रम शक्ति सहभागिता दर 27.91% मात्र रहेको छ। पुरुषको यस्तो दर 54.95% रहेको छ। श्रम बजारमा महिलाको सहभागिता पुरुषको तुलनामा झन्डै आधा मात्र रहेको तथ्याङ्कले देखाएको छ। यस्तै समान प्रकृतिको काममा महिला र पुरुषले पाउने पारिश्रमिकको समानतामा पनि नेपालको अवस्था कमजोर रहेको छ। नेपालको लैङ्गिक समानतामा सुधार आजको आर्थिक अभियानमा खबर छ।
1: जलविद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ जारी गर्न झन कठिन हुने भएको छ। नेपाल धितोपत्र बोर्डले मस्यौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083ले कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आइपिओ जारी गर्न सहज हुने देखिएको हो। सार्वजनिक निर्देशिकाको दफा 16 अंकित मूल्य बराबरको खुद सम्पत्ति नेटवर्थ हुनुपर्ने भनिएको छ। यसको अर्थ जलविद्युत आयोजनाको अंकित मूल्य 100 रुपैयाँमा आइपिओ जारी गर्ने भएकाले नेटवर्थ पनि 100 रुपैयाँ नै हुनुपर्दछ। यो जलविद्युत आयोजनाको हकमा व्यवहारिक हुनै नसक्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले बताए। जलविद्युतमा आइपिओ जारी गर्न झन कठिन शीर्षकमा कारोबार दैनिकमा यो खबर छापिएको हो।

0: Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले खाना पकाउने ग्यासमा दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिन्डर कायम रहेकाले फरक फरक तौलको सिलिन्डर बनाउने गरी अध्ययन सुरु गरिएको हो।
3: सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीश द्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सदर गर्दै माफी मिनाहा विरूद्ध पर्न आएको रिट निवेदन खारेज गरिदिएको।
2: श्रम स्वीकृति बिना कुवेत जान लागेका एक यात्रुलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका एक अधिकृतको जिम्मेवारी खोसिएको छ।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको छ। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमपूर्ण हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्ष्य गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने भएको हो।
2: चाडपर्व नजिकै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकारमाथि प्रश्न उठेको छ। चामल, खाने तेल, दाल, चिनी र मसला जन्य वस्तुको मूल्य बढेको छ भने खाना पकाउने एलपी ग्यासको आपूर्ति पनि अहिलेसम्म नियमित हुन सकेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ।
3: आगामी सिजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रुपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
2: चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटार हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनमा खेतीको हिसाब गर्न थाल्छन्। धान भित्रिएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ता पनि थपिन्छ। यसपटक भने धान भित्र्याउन नपाउँदै किसानलाई गहुँ छर्ने बेला मल पाइएला कि भन्ने पाइएला कि नपाइएला भन्ने बेचैनीले छोप्न थालेको छ।
3: काभ्रेपलाञ्चोको पनौते स्थित सुरक्षण मुद्रण केन्द्रले प्रदेश सरकारसँगको सम्झौता अनुसार सवारी चालक अनुमति पत्र सवारी लाइसेन्स छपाईको काम सुरु गरेको छ। यसअघि यातायात व्यवस्था विभागसँग सम्झौता गरेर एकीकृत रूपमा सवारी लाइसेन्स छपाई गर्दै आएको केन्द्रले चालु आर्थिक वर्षदेखि सम्बन्धित प्रदेश सरकारसँग सम्झौता गरेर लाइसेन्स छपाई गर्न थालेको हो।
2: अब शेयर सम्बन्धी खबर। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार सामान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक 7.06 अङ्क अर्थात् 0.26% बढेर 2654.28 अङ्कमा कायम भएको छ। मंगलबार कारोबार रकम पनि बढेको छ।

0: एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीडा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, धुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघको 81 औं महासभाको वार्षिक उच्च स्तरीय बहस न्यूयोर्क स्थित राष्ट्रसंघीय मुख्यालयमा औपचारिक रूपमा शुरू भएको छ। विश्वका झण्डै 130 देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी भइरहेको यस साताव्यापी कूटनीतिक मेलाको उद्घाटन गर्दै महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी विभाजन र तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
7: अब खेल र खेलाड़ीका प्रसंग। जापानमा जारी 20 औं एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले विजय यात्रा शुरूआत गरेको छ। समूह बीको खेलमा नेपालले थाइल्याण्डलाई 46-43 सेटले पराजित गरेको हो। नेपाली पुरुष कबड्डी टिमले लगातार तेस्रो पराजय बेहोरेको छ। समूह बीको लिग खेलमा नेपाल मंगलबारै 2 खेलमा पराजित भइसकेको छ।
6: अब विचार विश्लेषणको पालो। भोटेकोशी बाढी त्रिशुली सभ्यताकै सत्यानाश शीर्षकमा राजन कुइकेल लेख्छन्। बरफ चट्टान र हिमनदी मिसिएर झरेको ठूलो हिस्साले केही समय थुनिएको लेन्दे खोलाको बहाव फुट्यो र भोटेकोशीमा थपियो। बरफ चट्टान, माटो, पानी तथा ठूलो परिमाणको गेगब्रान बोकेर तीव्र गतिमा हुइकिएको भोटेकोशी त्रिशुली नदीमा मिसिँदा महाप्रलयको रूप धारण गरिसकेको थियो। सडक भत्किनु भनेको राज्यको नसामा चोट लाग्नु हो। सडकलाई हामी प्राय पूर्वाधार भनेर मात्रै बुझ्छौँ, तर सडकको अर्थ त्यसभन्दा धेरै ठूलो छ। सडकले किसानलाई बजारमा पुर्याउँछ, बिरामीलाई अस्पताल, बालबालिकालाई विद्यालय पुर्याउँछ, व्यापारीलाई सीमासम्म पुर्याउँछ, सरकारलाई नागरिकसम्म पुर्याउँछ, राहतलाई विपद क्षेत्रमा पुर्याउँछ।
7: त्यसै गरी आजको अन्नपूर्ण प्रश्न दैनिकमा प्रविधिको पर्खाइमा प्रशासन शीर्षकमा रामप्रसाद घिमिरेले लेख्नु भएको छ। अबको युग अटोमेसन र एआईको हुनेछ। अबको पुस्ता यति धेरै गतिमान हुनेछ कि त्यसले कुनै कुरामा पनि धैर्यता राख्न सक्दैन। त्यसैले कर्मचारीले पनि काम गर्ने तरिकाहरू परिवर्तन गर्नुपर्दछ। धेरै काम कम्प्युटर र रोबोटबाट सम्पादन गर्नुपर्दछ। कर्मचारीको अनिवार्य रूपमा रेस्किलिङ एन्ड अप स्किलिङ गर्नुपर्दछ। कर्मचारीहरूले क्रिएटिभ एन्ड इमोसनल इङ्गेजमेन्टमा जोड दिनुपर्छ। अबको सेवा प्रवाहको तरिकालाई नयाँ ढङ्गले परिभाषित गर्नु जरुरी छ। क्रिएटिभ थिङ्किङ, प्रब्लम सल्भिङ एन्ड ह्युमन कनेक्सन जस्ता विषय पाठ्यक्रममा समावेश गरिनुपर्छ। सरकारी निकायहरूको पुनर्संरचना गरेर हरेक निकायमा सूचना प्रविधि सम्बन्धी शाखा महाशाखा थप गरी सोही बमोजिमको स्थापन गर्न अब विलम्ब गर्नु हुँदैन। अन्नपूर्ण पोस्टमा छापिएको छ।
6: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार

0: विजय फैन 101.9
1: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
2: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
3: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
4: विजय टाइमचे विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
5: अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 7 गते बुधबार, सेप्टेम्बर 23 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वादशी तिथि, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोशी बाढी प्रभावितलाई पुनर्वासको तयारी।
1: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, मलेसिया रोजगारीमा दिखिएको सम्भावनाबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन सम्वाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
0: नागढुङ्गा उरालोमा भाँसिएको सडक अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
1: एआई नियन्त्रण आह्वानमा राष्ट्रसङ्घको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
0: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जित। आज चाइनिज ताइपे र भोलि श्रीलङ्कासँग खेल्ने। टेबल टेनिसमा रुबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान पछि नेपालले त्यहाँ उठाउन लागेको विषयवस्तुको प्रसङ्ग।
1: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन हिजो साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै न्युयोर्क प्रस्थान गर्न लाग्नु भएको हो। प्रधानमन्त्रीलाई विदाई गर्ने क्रममा विगतमा जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक समारोह भने आयोजना भएको थिएन। प्रधानमन्त्री शाह आज दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। 8 असोजमा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। 9 असोजमा न्युयोर्कबाट दोहा आउने र 10 असोजमा नेपाल फर्किने तय भएको छ। प्रधानमन्त्री बनिएता यो उहाँको पहिलो विदेश भ्रमण हो। हालै भोटेकोशी बाढीपछि सरकारले उद्धार तथा राहतको काम अघि बढाइरहेका बेलामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण भएको छ। महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जेएनजी आन्दोलन, बदलिदो राजनीतिक परिस्थिति तथा नयाँ सरकारका प्राथमिकता सहितका विभिन्न विषय उठाउने अपेक्षा गरिएको छ। विशेष गरी भोटेकोशी बारीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश, जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि नेपालले जलवायुजन्य विपदका कारण बेहोर्नु परेको क्षति बाफत क्षतिपूर्तिको माग उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउने समेत बताइएको छ। न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। उहाँले महासभामा सहभागी विभिन्न देशका नेता तथा प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा समेत गरिएको छ। राष्ट्रपति शिशिर खनाल यसअघि नै न्युयोर्क पुगिसक्नु भएको छ। उहाँ नेपाली प्रतिनिधि मण्डल सहभागी हुनुहुन्छ। अन्य वरिष्ठ सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री शाहसँग भ्रमणमा हुनुहुन्छ। यसैबीच प्रधानमन्त्री शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिममा बीच हिजो टेलिफोन सम्वाद गर्नुभएको छ। मलेसियाको रोजगारीका विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणयुक्त बनाउने विषयमा उल्लेख छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने समेत बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन जानु भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिएको छ। प्रधानमन्त्री राष्ट्रसङ्घको महासभामा भाग लिन हिजो साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिएको हो।
0: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको औल्याउँदै सतर्कता रहनको लागि अनुरोध गरेको छ। महाशाखाले हिजो जारी गरेको मनसुन विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढी पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसुन सक्रिय हुने सम्भावना छ। यो अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सिआइएनसँग बताउनुभयो। मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अति ठूलो पानी पर्दा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नालामा पानीको बहाव बढ्ने, दैनिक जनजीवन प्रभावित हुन सक्ने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अप्नाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले महातटका निकायसँग निरन्तर संवाद र समन्वय गरिरहेको प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख राम बहादुर केसीले बताउनुभयो।
3: यही असोज 9-12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने चल्त मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ र जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रुम मार्फत 24 घन्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने, त्यहाँका रेस्पोन्डरहरूलाई, त्यहाँका चाहिँ जो विपद प्रतिकारीमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा, सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
0: बाढीले पार्न सक्ने प्रभाव र मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणको बारेमा जानकारी लिनको लागि ऊर्जा मन्त्री र गृहमन्त्री हिजो नै मौसम पूर्वानुमान महाशाखामा पुग्नु भएको थियो। महाशाखाले दिएको विवरण र जानकारीका अनुसार त्यसै अनुसार महातटका निकायलाई तयारी अवस्थामा रहनको लागि निर्देशन दिने पनि गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूसँग प्रतिबद्धता जनाउनु भएको छ।
1: सरकारले भोटेकोशी बाढीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढाएको छ। बाढीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थानीय आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका हुन्। रसुवाका बाढी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुनर्निर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउन सिप डाँडामा व्यवस्थापन ढाँचामा व्यवस्थापन गर्ने योजना सरकारले अघि बढाएको छ। नयाँ टाउनसिप वा शिक्षा, स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको समेत स्पष्ट पारिसक्नु भएको छ। यसैबीच भोटेकोशी बाढीका कारण क्षतिग्रस्त भएका विभिन्न प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अग्रसरता देखाएको छ। प्राधिकरणले विभिन्न प्रसारण लाइन र खास गरी त्रिशुली 3B हब सब स्टेसन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था सहित नयाँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो। भोटेकोशीको विनाशकारी बाढीका कारण भोटेकोशी तथा त्रिशुली नदी कोरिडोरका विभिन्न आयोजनाको विभिन्न प्रभाव विद्युत प्रभाव गर्ने प्रवाह गर्ने प्रसारण लाइन अहिले बन्द छन्। बाढीले 78 मेगावटको साला सुङ्गी, 14.8 मेगावटको माथिल्लो सान्जेन, 42.5 मेगावटको सान्जेन, 14.8 मेगावटको माथिल्लो मैलुङ र 5 मेगावटको मैलुङ खोला गरी कुल 155.1 मेगावट क्षमताका आयोजना प्रसारण लाइन क्षतिका कारण विद्युत उत्पादन बन्द भएको छ।
0: अब राजनीतिक प्रसंग. नेकपा एमालेका नेताहरूले गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन र अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि आफ्नै तर्क र दावी सहित धारणा राख्ने क्रम चलिरहेको छ. केन्द्रीय कमिटिको हिजो बसेको बैठकमा झण्डै 100 सदस्यले धारणा राखे. उनीहरूमध्ये कोही अध्यक्ष ओलीको बचाउ र कोही विरोधमा पनि सुनिए. बैठकमा अधिकांश सदस्यहरूले पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर अगाडि लैजानुपर्नेमा जोड दिने गरेका छन्. नेपाली काङ्ग्रेसको पालिका अधिवेशन भने आज छ. काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आज हुने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढाउने भएको छ. 35 वर्ष मुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्था अनुसार पालिका कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता बढ्ने अनुमान गरिएको छ. 2,259 युवा कार्यसमितिमा आउने नेताहरूले दावी गरेका छन्. यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने संगठन निर्माण, जनवर्गीय संगठनहरूको समायोजन, सदस्यता वितरण तथा नवीकरणका साथै जनजीविकाका विषयमा समेटेर 2 महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ. केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले 15 असोजदेखि 15 मङ्सिरसम्मका लागि जनअभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो. नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता, छलफल र एकताको प्रक्रिया पनि अगाडि बढाउन वार्ता समिति गठन गरेको छ. नेता देव गुरुङको संयोजकत्वमा गठित 3 सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गङ्गा नारायण श्रेष्ठ सदस्य रहनु भएको छ.
4: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदमा राहतको वैरो तर पोषणयुक्त खाद्य वस्तु अपर्याप्त.
5: बडी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो. लाइक हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो.
0: नागढुङ्गा ओह्रालोमा भाँसिएको सडक अझै बनेन. 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै. खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै लगायतका खबर बाँकी नै छन्. सिआइएनको साझा खबर सुन्दै गर्नुहोला.
6: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ. यस्तो अवस्थामा किसानले के गर्ने?
4: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ. यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ. पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ.
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्. भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन. पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ. दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाइ मात्र राख्नुपर्छ. पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्.
6: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ.
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश.
6: विपद जुनसुकै बेला आउन सक्छ. बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ. तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ.
7: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्. यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्. आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ.
6: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ. थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ. सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ.
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ. विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ. परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ.
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ. चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौं।
6: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको भित्रपृष्ठमा घरायसी र व्यवसायिकलाई बेग्ला बेग्लै तौलका सिलिन्डर शीर्षकमा लक्ष्मी सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारले खाना पकाउने ग्यासलाई दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिन्डर कायम रहेकाले फरक फरक तौलको सिलिन्डर बनाउने गरी अध्ययन सुरु भएको छ। गहुँका लागि मलको जोहो शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनको खेतीको हिसाब पनि गर्न थाल्छन्। धान भित्र्याएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ताले फेरि सताउन थालेको छ। त्यस्तै भित्रपृष्ठमा सुलभ बन्दै चिनी आपूर्ति शीर्षकमा खबर छ। काठमाडौँ उपत्यका भाटबटिनी बिग मार्ट सेल्सबेरी र 1,000 भन्दा बढी खुद्रा पसल मार्फत प्रति केजी 110 रुपैयाँ चिनी बिक्री हुन थालेको छ। उपत्यकाका मुख्य ठाउँमा रहेका 1,000 खुद्रा पसल र सबै डिपार्टमेन्ट स्टोरले साल ट्रेडिङ कर्पोरेसनबाट प्रति केजी 105 रुपैयाँमा खरिद गरेर 110 रुपैयाँमा बिक्री गर्न थालेका हुन्। त्यस्तै कारोबारको पहिलो पृष्ठमा जल विद्युतमा आइपिओ जारी गर्न झन कठिन शीर्षकमा खबर छ। यसलाई जीवन बस्नेतले लेख्नु भएको छ। जल विद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्न झन कठिन भएको छ। नेपाल धितुपत्र बोर्डले मसौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083ले कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आइपिओ जारी गर्न असहज हुने देखिएको हो।
0: नागरिक दैनिकको भित्रीपन्नामा खाद्यले खसी बोका नबेच्ने शीर्षकमा मधुजङ पाण्डेले लेख्नु भएको खबर छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको हो। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमयुक्त हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्षित गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने उल्लेख गरिएको छ। विगतका वर्षमा दशैंका बेला निजी क्षेत्रको बजारमा मासुको मूल्य आकाशिने गरेकाले बजार हस्तक्षेप गर्ने उद्देश्यले खाद्य कम्पनीले विभिन्न जिल्लाबाट खसी बोका र च्याङ्रा सङ्कलन गरी काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको थियो। सहरमै रोकिए पदयात्राका पाहुना शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ भित्री पन्नामै लुम्बिनीमा यातायात सेवा विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। आगो लगाउने चालक बोक्थे अर्काकै दुईवटा लाइसेन्स शीर्षकमा पनि भित्रीपन्नामा खबर छ। सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै गाडीमा आगो लगाउने चालकले अर्काको लाइसेन्स बोकेको खुलेको छ। सोमबार हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेर सवारी चालक अनुमति पत्र माग्दा नदिएर हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेको थियो। बसमा आगो लगाउने चालकको मङ्गलबार उपचारको क्रममा हिजो निधन भयो। तर उनको साथबाट भने अर्काका नाममा जारी भएको सवारी चालक अनुमति पत्र भेटिएको प्रहरीको भनाई उद्धृत गरिएको छ। नयाँ पत्रिका दैनिकमा विष्णु शङ्कर युटर्न बने ओलीका रक्षा कवच शीर्षकमा सुरुजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेता पौडेल र पोखरेलले समर्पण गरेपछि ओली फेरि सर्वशक्तिमान भएको भनेर टिप्पणी गरिएको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा अग्रपङ्क्तिमा देखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको लाइनमा उभिएको उल्लेख गरिएको छ। अर्को खबर 10 वर्षमा पनि बनेन सुनकोशीको पक्की पुल शीर्षकमा उदयपुरबाट विदुर कठुवालले लेख्नु भएको हो। उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीमाथि पक्की पुल निर्माण सुरु भएको 1 दशक पुग्न लाग्दा पनि अझै पनि अधुरै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा रेशम चौधरीको कैद माफी सर्वोच्चबाट सदर भएको बारेमा खबर छापिएको छ भने अर्को खबर करका दरमा सरकारको अस्थिर नीति आर्थिक वर्ष सुरु भएको 2 महिनामै हेरफेर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। अढाई महिनामा आयल निगमलाई 4.75 अर्ब घाटा भएको बारेमा अजित अधिकारीले लेख्नु भएको छ भने कान्तिपुर दैनिकको भित्रीपन्नामा खानेतेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै गरेको बारेमा पनि प्रकृति दाहालले लेख्नु भएको छ। नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबिन तेलको गुणस्तर, प्याकेजिङ, लेबलिङ तथा विज्ञापनमा थप कडाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतोल विभागले तोरी, भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको उल्लेख गरिएको छ। नागढुङ्गा ओह्रालोमा भाँसिएको सडक अझै नबनेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने अर्को खबर बाल दुर्व्यवहार मुद्दापछि इस्कोनका पदाधिकारी निलम्बित शीर्षकमा आर्या चन्दले लेख्नुभएको खबर हो। पीडित परिवारले प्रहरीमा उजुरी दिएको 5 महिनापछि इस्कोनको अन्तर्राष्ट्रिय समितिद्वारा नेपाल शाखाका 8 पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारका आरोपित अझै फरार रहेको उल्लेख गरिएको छ। डङ्की रुटमा लाखौँ स्वाहा डिपोर्टपछि जाहेरी दिन पीडितलाई एजेन्टकै डर शीर्षकमा गौरव पोखरेलले लेख्नुभएको छ। अमेरिकाबाट डिपोर्ट भएर आउनेहरू कतिपयसँग लेनदेनको प्रमाण पर्याप्त हुँदैन, जसका कारण कार्यवाही प्रक्रिया अगाडि बढाउन गाह्रो हुन्छ। कतिपयलाई भने प्रहरी कहाँ नजान भन्दै धम्की दिने गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउने गरेका छन्। जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीँको बाढीमा बिलाइन शीर्षकमा नायक पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्यान्ड र नर्वेले अघि सारेको पहलको राष्ट्रसङ्घले स्वागत गरेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले उक्त कदमको स्वागत गर्नुभएको हो। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा समेत जोड दिनुभएको छ। इरानको राष्ट्रिय वायु सेवा कम्पनी इरान एयरले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै पनि प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको बताएको छ। इरान एयरले टर्की, अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट कुनै पनि जानकारी प्राप्त र त्यस्तो कुनै निर्देशन नभएको समेत बताएको हो। अमेरिकाले यसै महिनाको सुरुमा इरानी उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्दै इरानी वायु सेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। यसैबीच इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कडा बनाउने तयारी भइरहेका बेलामा चीनले त्यसको विरोध जनाएको छ। चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चिनिया विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद को अनुमति बिना लगाइएको एक पक्षीय प्रतिबन्धको चीनले विरोध गर्नेछ पनि भनेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जित हात पारेको छ। विश्व एसियाली खेलकुदमा हिजो थाइल्यान्डसँग भएको खेलमा 46-43 हराएर विजयी सुरुवात गरेको हो। थाइल्यान्डले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो। समूह बीमा रहेको नेपालले आज चाइनिज ताइपे र भोलि श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ। विश्व एसियन खेलकुद अन्तर्गत टेबल टेनिस मिक्स्ड डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गर्नुभएको छ। पहिलो चरणको खेलमा रुबिना इभाना जोडीले पाकिस्तानका मोहम्मद खान र कलसुम खानको जोडीलाई 3-0 सोझो सेटमा पराजित गर्यो। रुबिना इभाना जोडीले पहिलो सेट 11-6, दोस्रो सेट 11-8 र तेस्रो सेट 11-4 आफ्नो पक्षमा पारे। यो जितसँगै यो जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। चीनले जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनलमा चीनले पहिलो सेट 25-19 जित्दै अग्रता लिएको थियो। दोस्रो सेटमा पनि चीनले सुरुदेखि नै सामान्य अग्रता कायम राख्दै 25-20 आफ्नो पक्षमा पारेको छ। तेस्रो सेटमा जापानले आक्रामक सुरुवात गर्दै 7-1 अग्रता बनाएको थियो। त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र बल ब्लकिङमा सुधार गर्यो र स्कोर 19-19 बराबरीमा पुर्यायो। त्यसपछि 4 पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा 25-23 जित निकाल्दै खेल 3-0 आफ्नो पक्षमा पार्न सफल रह्यो। जापानसँग स्तब्ध हुनबाट भने विश्वकप विजेता भारत जोगिएको छ। 2 पटकको आइसिसी T20 विश्वकप क्रिकेटको च्याम्पियन भारतलाई हिजो लगभग हराइसकेको थियो, तर अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्न नसक्दा जापान भारतसँग झिन 2 रनले पराजित भयो। एसियाली राष्ट्रको उदयमान क्रिकेट राष्ट्र जापानले भारतलाई 5 ओभरको खेलमा 32 रनमा रोकेको थियो।
1: भोटेकुसी बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण र पोषण सुधारका लागि चालिएका कदम, विशेष संवाद, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: अक्लेम गर्नुहोस्। सर्थहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पोषणयुक्त खानेकुराको अपर्याप्तको कुरा। रसुवाको भोटेकोसी बाढीपछि प्रभावितलाई राहतका लागि व्यक्तिगत तथा संस्थागत हातहरू बढिरहेका छन्। तर दिएको वा पठाइएको राहतमा गुणस्तर र पोषणयुक्त नभएको गुनासो पनि आइरहेको छ। यसै विषयमा सरकारवाला निकायका प्रतिनिधिको संवाद सहितको पोषण क्याप्सुल प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपक आचार्य।
3: महाविनाशकारी बाढी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ। र यस्ता विपत्तिहरूमा हामीले कसरी काम गर्न सक्छौँ भन्ने बारेमा स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरू र सञ्चार माध्यमहरू बिच हामीले आजको यो छलफल गर्न गइरहेका छौँ। वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
4: पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएको, अहिले कुपोषण यति चाँडै देखिसकेको छैन।
3: सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदा कस्तो अवस्था पाउनुभयो बालबालिका, सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? सिजपका महासचिव राजु घिमिरे सरलाई
5: पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ र त्यो सँगसँगै डर, त्रास, यो संरक्षणको अभावको कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
3: अलिकति यसैमा जोड्न फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नि हुनुहुन्छ।
6: सुहान भुजेल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नुपर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बसेको ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
3: यस्तो विपदमा योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू प्रष्ट देखिन्छ। वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
7: अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौँ र त्यसलाई हातेमालो गर्न अब विभिन्न सङ्घ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए। अहिले पनि चुनौतीका चाङ छन् तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरू त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ।
2: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। मौसम विभागद्वारा 9-11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोसी बाढी प्रभावितलाई पुनर्वासको तयारी।
8: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान। मलेसिया रोजगारीमा देखिएको समस्याबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन सम्वाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
2: नागढुङ्गा ओह्रालोमा भाँसिएको सडक अझै बनेन, 10 वर्षमा पनि सुनको सीमा पक्की पुलको सपना अधुरै, खानेतेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
8: एआई नियन्त्रण आह्वानमा राष्ट्रसङ्घको स्वागत, इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति, उडान नरोक्ने इरान एयरको दावी।
2: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जित, आज चाइनिज ताइपे र भोलि श्रीलङ्कासँग खेल्ने। टेबल टेनिसमा रुबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
8: साझा खबरको अन्त्यमा कार्टुन, नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग गर्न खोजिएको छ नेकपा एमाले भित्रको विवाद र विवादका बीच फेरि पुनर्गठन र नेतृत्व परिवर्तनको मुद्दामा शीर्ष नेताहरू पछाडि हटेका खबरहरू सार्वजनिक भएका छन् र एमालेको बैठक नै अध्यक्ष ओलीले आफैले चलाउन थालेको भनेर पनि कतिपय समाचारहरू सार्वजनिक भइराखेका छन्। यहाँ एउटा बन्द कोठा जस्तो देखाइएको छ, पछाडिपट्टि भित्तामा टाँसिएको छ नेकपा एमाले लेखिएको छ र ठिक अगाडिपट्टि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति दाहिने हात मुटकी कसेर माथितिर उठाइराखेको जस्तो देखाइएको छ र त्यही बेलामा केही भनिरहेको जस्तो पनि देखिन्छ। माथि यस्तो लेखिएको छ, महान शहीदहरू, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन, लाल सलाम।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिले लालिल प्रकाशन र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामुदायिक रेडियो विजय एफएम 101.9 छ। इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कणेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नमुना शिवनगर खानेपानी संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक। नेपाली काङ्ग्रेस कर्णाकुटको नगर सभापतिमा खेमराज सापकोटालाई सर्वसम्मत बनाउने नगरको निर्णय। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री तामाङद्वारा भरतपुर आँखा अस्पतालको अनुगमन। नवलपुरमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकसँग अन्तर्क्रिया। बिपी कोइराला क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा 6 जना नियुक्त। र अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी। यस वर्ष 166 वटा कानुन बनाउने लक्ष्य रहेको कानुन मन्त्री गौतमको भनाई।
1: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइसराईको हकमा बसाइसराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: साधारण सभा सम्बन्धी सूचना। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको 19 वार्षिक साधारण सभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको 17 वार्षिक साधारण सभा संयुक्त रूपमा यही असोज 9 गते शुक्रबार बिहान ठिक 11 बजे गैंडाकोट 2 काली गण्डकी चोक स्थित होटल द नारायणी पार्टी प्यालेसमा हुन गइरहेको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्रचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। सम्झनाको लागि साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार समय बिहान ठिक 11 बजे स्थान होटल द नारायणी पार्टी प्यालेस गैंडाकोट 2 काली गण्डकी चोक। वेदबन्धु रेग्मी अध्यक्ष एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 4 नवलपुर।
0: विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा नमुना शिवनगर खानेपानी संस्थाको नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक भएको छ। सोही प्रसङ्गबाट नमुना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैंडाकोट 6 को 14 नेतृत्व चयन निर्वाचनका लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ। यही असोज 5 गते बसेको निर्वाचन समितिको बैठकले निर्वाचन सम्बन्धी विभिन्न प्रक्रिया र मिति तय गर्दै कार्यतालिका प्रकाशन गर्ने निर्णय गरेको हो। निर्वाचन कार्यतालिका अनुसार असोज 6 गते दिउँसो 3 बजेसम्म मतदाता नामावली प्रकाशन भएको छ। त्यस्तै 7 गते देखि बिहान 7 गते बिहान 11 बजेदेखि बेलुका 5 गतेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय तोकिएको छ भने 8 गते दिउँसो 2 बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने जनाइएको छ। त्यस्तै आश्विन 12 गते बिहान 10:30 बजेदेखि बेलुकी 5 बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। आश्विन 13 गते बिहान 10:30 बजेदेखि बेलुका 5 बजेसम्म उम्मेदवारीमाथि दाबी विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया अघि बढाइने निर्वाचन समिति संयोजक खगराज सापकोटाले जानकारी दिनुभयो।
4: नमुना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैंडाकोट 6 को 14 नेतृत्व चयन कार्यक्रम सम्पन्न गर्नको लागि गठित निर्वाचन समिति हो। 2083 साल आश्विन 5 गते बसेको बैठकले निर्वाचन कार्यतालिका प्रकाशन गर्ने निर्णय गरेको हुँदा सोही अनुसार हामीले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न खोजिरहेका छौँ। र 2083 साल आश्विन 6 गते मतदाता नामावली प्रकाशन दिउँसो 3 बजे, 2083 साल आश्विन 7 गते मतदाता नामावलीमाथि दाबी विरोध बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म 2083 साल आश्विन 8 गते अन्तिम नामावली प्रकाशन दिउँसो 2 बजे 2083 साल आश्विन 12 गते उम्मेदवारी मनोनयन दर्ता बिहान 10:30 बजेदेखि बेलुका 5 बजेसम्म 2083 साल आश्विन 13 गते उम्मेदवारीमाथि दाबी विरोध तथा उम्मेदवारी फिर्ता प्रक्रियाको समय बिहान 10:30 बजेदेखि बेलुकी 5 बजेसम्म 2083 साल आश्विन 14 गतेदेखि 16 गतेसम्म सर्वसहमतिको लागि समय प्रदान गरिने र 2083 साल आश्विन 17 गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुका 5 बजेसम्म गर्ने 2083 साल आश्विन 24 गते मतदान प्रक्रिया आरम्भ बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म गर्ने गरेर हामीले यो निर्वाचन कार्यतालिका प्रस्तुत गरिएको छ। यस नमुना शिवनगर खानेपानी उपभोक्ता समूहका सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई यो निर्वाचन कार्यतालिका प्रकाशन गरिएको जानकारी गराउँदछु।
0: त्यस्तै आश्विन 14 गतेदेखि 16 गतेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि समय प्रदान गरिने निर्वाचन समितिले जनाएको छ। आश्विन 17 गते बेलुका 5 बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। निर्वाचन कार्यतालिकाको अन्तिम चरणमा आश्विन 24 गते बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक खगराज सापकोटाले जानकारी दिनुभयो। निर्वाचन समितिका अनुसार सर्वसम्मत रूपमा प्रक्रिया अघि बढाइने, यदि सर्वसम्मत हुन नसकेमा निर्वाचन प्रक्रिया मार्फत अगाडि बढाइनेछ। निर्वाचन समितिमा खगराज सापकोटा निर्वाचन संयोजक तथा माधव प्रसाद नेउपाने र हरिप्रसाद सापकोटा निर्वाचन सदस्य समिति सदस्य रहनु भएको छ। संस्थाको 13 वार्षिक साधारण सभा यही असोज 3 गते सम्पन्न भएको थियो। नेपाली काङ्ग्रेस गैंडाकोट नगर समितिले 15 महाधिवेशनका क्रममा सबैका लागि अनुकरणीय र सकारात्मक कदम थालेको छ। राजनीति सेवाको थलो भएका कारण सर्वसम्मत निर्णय गर्दै सबैलाई समेट्ने उद्घोष गरेको छ। नेपाली काङ्ग्रेस गैंडाकोट नगर समितिले नगर सभापतिका लागि खेमराज सापकोटालाई सर्वसम्मत उम्मेद्वार बनाउने जनाएको छ। बिपी स्मृति भवन गैंडाकोट 5 भएको पत्रकार सम्मेलनमा वर्तमान नगर सभापति बद्री सापकोटाले सर्वसम्मत उम्मेद्वार खेमराज सापकोटालाई अघि बढाउने बताउनु भएको छ। अहिलेको वर्तमान समयमा काङ्ग्रेसका हराएका मत खोज्न सबै एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको हुँदा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएको वर्तमान नगर सभापति बद्री सापकोटाले बताउनु भएको छ।
5: गोठ रहित काङ्ग्रेस बनाऊ, तपाईँहरूको पनि यस्तै एकता होस्, मैले तिमीलाई सघाउँछु तिमीलाई छोडे भन्ने किसिमको चाहिँ परिस्थिति बनोस्, त्यो बनाउने कुरामा चाहिँ आदरणीय नेतागणहरूको पनि यो सद्भाव रहोस्, त्यतातिर तपाईँहरूको पनि प्रयास रहोस् र त्यो प्रयासले सफलता प्राप्त गर्नुहोस् र देशभरि 77 जिल्लालाई अरू बाँकी 76 जिल्लालाई सन्देश नवलपुरले दियोस्, यही हो बदलिँदो काङ्ग्रेस। यसले अहिलेको समयको चापलाई आवश्यकतालाई बुझ्यो र तलदेखि माथिसम्म सर्वसम्मत रूपमा चाहिँ नेतृत्व चयन गरोस् भनेर इतिहासमा स्वर्ण अक्षरले चाहिँ आफ्नो चाहिँ नाम अङ्कित गरोस्। त्यो अरू कसैले गर्दिने होइन, तपाईँहरूकै हातमा छ। दायहरूलाई एकै ठाउँमा राख्ने प्रयास हामीले गर्छौँ। तपाईँहरूसँग कहाँ कहाँ कुन कुन फ्रेमवर्कभित्र बसेर काम गर्नुपर्छ हामी तयार छौँ। हामी कहीँ जिद्दी गर्ने पक्षमा छैनौँ। हामी काहीँ न काहीँ पार्टीको फ्रेममा जोडिएर हामी काम गरेर यो जिल्लाको सङ्गठनलाई आन्तरिक एकतालाई मजबुत बनाउन चाहन्छौँ। यो पार्टीलाई नागरिकसँग जोड्न चाहन्छौँ र हाम्रा हराएका हजारौँ मतहरूलाई आगामी निर्वाचनमा हामी फिर्ता गरेर 48 सालको जस्तो काङ्ग्रेस बनाउन हामी चाहन्छौँ। त्यसका निम्ति तपाईँहरूका साथमा छौँ।

0: को संचार क्षेत्र, वित्तीय क्षेत्र, शिक्षा को क्षेत्र, जनजागरण को क्षेत्र र सुशासन को क्षेत्र में बीज उमार्दै उपलब्धिमूलक कार्य सम्पादन गरिसक्नु भएको छ। उहाँको अनुभवले नेपाली काङ्ग्रेस कैनाकोटले नयाँ आयाम लिन सक्ने कार्यक्रमका वक्ताहरूले बताएका छन्। नगर सचिव गोविन्द घिमिरेले राजनीतिलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न अग्रज पुस्तालाई आग्रह गर्नुभएको छ। अहिलेको विषम परिस्थितिमा सबै एक मार्ग भएर अघि बढ्न सके मात्र सफलता उन्मुख बन्न सकिने बताउँदै अनुभवी खेमराज सापकोटालाई समर्थन र सहयोग रहेको बताउनु भएको छ। काङ्ग्रेस नेता खेमराज सापकोटाले नगर सभापति र नगर सचिवको प्रस्ताव तथा समर्थनमा आफूलाई नगर सभापतिका रूपमा जिम्मेवार दिन खोज्नु भएकोमा स्वीकार गर्दै पार्टीलाई नयाँ पुस्ताको आकर्षणको पार्टी बनाउन कुनै कसर बाँकी नराख्ने काङ्ग्रेसका नेता खेमराज सापकोटाले बताउनु भएको छ।
1: केही अभ्यासहरू गर्दै आज हामी यो अवस्थामा छौँ र अहिले मलाई यति बेला बद्रीजीले प्रस्ताव गर्नुभएको छ, आदरणीय सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु। र त्यसै गरी गोविन्दजीले हार्दिक इच्छा हुँदाहुँदै र आफू सक्षम हुँदाहुँदै पनि एउटा प्रक्रियालाई यसरी टुङ्ग्याउँ र हामीसँगै अगाडि बढौँ भनेर जुन सौहार्द देखाउनु भएको छ उहाँलाई धन्यवाद दिन चाहन्छु। र आज हामीले यो स्वीकारोक्तिको लागि मलाई यहाँ अगाडि बोलाइदिनु भएकोमा धन्यवाद दिँदै, समृद्धिको कुरा गर्ने हो भनेदेखि चाहिँ एउटा मुहार हँसाउने जिम्मेवारी कसैमा छ भने त्यो काङ्ग्रेसमा छ। किनभने हामीले पछिल्लो समय देखेका छौँ अत्यन्तै युवाहरूको चाहिँ एउटा आक्रोशलाई क्यास गरेर, होइन, युवाहरूले अहिले सबै युवा हुनुहुँदैन, त्यहाँभित्र पनि धेरै विमतीहरू छन्, होइन, यो तर जसले आन्दोलन गरेको थियो उहाँहरूलाई चाहिँ छेउ पारेर पनि उहाँहरूको नाममा, होइन, एउटा चाहिँ आन्दोलनलाई चाहिँ अलिकति फरक ढङ्गले त्यसलाई मोडेर सत्तामा पुगेको पार्टीको हिसाबले हेर्ने हो भने पनि हामीले के देख्छौँ भने यो लामो वितृष्णाको बिचमा केही भोटहरू अथवा एउटा नेतृत्व गर्ने अवसर त उहाँहरूलाई प्राप्त भएको छ, तर त्यो मात्रै होइन, के पनि भएको छ भने यसलाई अलिकति दिगो रूपमा अगाडि बढाउने, विकाससँग जनतालाई जोड्ने र सबैभन्दा ठुलो कुरा मनमा एक किसिमको चाहिँ शान्ति प्रदान गर्ने जुन काम छ यो जिम्मेवारी नेपाली काङ्ग्रेसको काँधमा छ, त्यो तपाईँ हाम्रो काँधमा छ। र वर्तमान अब जुन भोलिबाट हामी प्रक्रियामा जान्छौँ, समिति बन्नेछ, यसले त्यसलाई थप ऊर्जाका साथ अगाडि बढाउनेछ र आगामी दिनमा चाहिँ हामी गैँडाकोटमा फेरि राम्रोसँग स्थापित हुनेछौँ।
0: कार्यक्रममा बोल्दै काङ्ग्रेस नेताहरू हरिराज गौतम, गजेन्द्र बहादुर आले र विष्णु कुमारी कणेलले नेपाली काङ्ग्रेस कैनाकोटले सर्वसम्मत नेतृत्व चयनको प्रशंसनीय कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबै एक भएर 15 महाधिवेशन सफल पार्न आग्रह समेत गर्नुभएको छ। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले हिजो भरतपुर आँखा अस्पतालको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा मन्त्री तामाङले त्यहाँ उपचाररत बिरामीसँग भलाकुसारी गर्नुभएको हो। पर्साको ठोरीमा सञ्चालित आँखा अस्पतालमा उपचारका लागि आएका भारतीय बिरामी थप उपचारका लागि भरतपुर आएको बारे उहाँले चासो लिनुभएको थियो। ठोरीमा मोतियाबिन्दु र आँखा पलाएका मासुको शल्यक्रिया बाहेक शल्यक्रियाका लागि थप उपचारका लागि भरतपुर आउने गर्दछन्। उहाँहरूले मन्त्री तामाङसँग कुरा गर्दै आफूहरू आँखाको उपचार गर्न नेपाल आउने गरेको बताउनुभयो। अस्पतालको सेवा राम्रो भएको उहाँले प्रतिक्रिया दिनुभयो। नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गरेका आँखा अस्पताल र उपचार केन्द्र गरी 25 स्थानबाट सेवा दिँदै आएको छ। वार्षिक 13,000 हाराहारीमा भारतीय बिरामी भरतपुर आँखा अस्पताल र त्यसमार्फतका केन्द्रमा उपचारका लागि आउने गरेका छन्। मन्त्री तामाङले अस्पताल निरीक्षणपछि नेपाली मात्र नभएर भारतीय बिरामीको उपचार केन्द्र बनेकोमा प्रसन्नता व्यक्त गर्नुभयो। बागमती प्रदेश सरकार र आँखा अस्पतालसँग सहकार्य गरेर आँखा उपचारमा लाग्नुपर्नेमा उहाँको जोड रहेको थियो। अस्पताल सञ्चालन भइरहेको जग्गा भरतपुर अस्पतालको नाममा भएकोमा यसलाई सहजीकरण गरेर आँखा अस्पतालको नाममा हाल्न आफूले पहल गर्ने मन्त्री तामाङले बताउनु भएको छ। यस्तै गरेर हाल आँखा अस्पताल सञ्चालनमा रहेको जग्गा सङ्घीय सरकारले मन्त्री परिषदबाट आँखा अस्पताल उपलब्ध गराउने निर्णय भए पनि लालपुर्चा आँखा अस्पतालले पाएको छैन। मन्त्री तामाङले आँखा उपचारमा सामुदायिक क्षेत्रबाट भएको योगदान प्रशंसनीय रहेको बताउनु भएको छ। सो अवसरमा आँखा अस्पताल व्यवस्थापन समिति

अध्यक्ष जयराम श्रेष्ठले चितवन र छिमेकी जिल्लाहरूमा उपचारमा योगदान पुर्याउँदै आएको मन्त्री तामाङलाई जानकारी दिनुभएको छ। सरकारी गैर सरकारी र निजी क्षेत्रको सहयोगमा अस्पतालले आम नागरिकलाई सेवा दिन सकेको उहाँको भनाइ रहेको थियो। नेपाल नेत्रज्योति संघ चितवनका उपसभापति तेजेन्द्र खड्का, सचिव केशव अधिकारी, वरिष्ठ अस्पताल प्रशासक दया शङ्कर चौधरी लगायतले अस्पतालका बारेमा मन्त्री तामाङलाई जानकारी गराउनु भएको थियो। भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा 6 जना नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खुल्ला प्रतिस्पर्धाबाट चिकित्सकतर्फ 4 जना र समाजसेवीतर्फ 2 जनालाई अस्पतालको सदस्य पदमा नियुक्त गरेको हो। मन्त्रालय स्रोतका अनुसार चिकित्सकतर्फ डाक्टर सुरेन्द्र गौचन, डाक्टर शान्ति भुर्तेल, डाक्टर दिपेन्द्र दास र रमिला शिल्पकार नियुक्त हुनुभएको छ। त्यस्तै समाजसेवीतर्फ डिलेराम भण्डारी र ईसा प्रधान सदस्यमा नियुक्त हुनुभएको जनाइएको छ। यसअघि मन्त्रालयले सदस्य पदमा मनोनयन तथा नियुक्तिका लागि रोस्टर सूचीमा सूचीकृत हुन आवेदन दिएका उम्मेद्वारहरूको अन्तर्वार्ता लिएको थियो। सोही खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट अस्पतालको ऐन अनुसार रिक्त सदस्य पदमा 6 जनालाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। बरण्डाबार जैविक मार्गको जीवनरेखा मानिने खगेरी खोलामा बढ्दो अतिक्रमण फोहोर व्यवस्थापनको समस्या र व्यवस्थित उत्खननका कारण यसको अस्तित्व नै सङ्कटमा पर्न थालेपछि डिभिजन वन कार्यालय चितवन संरक्षण अभियानमा सक्रिय बनेको छ। बरण्डाबार क्षेत्र हुँदै बग्ने मुख्य जलाधार तथा चितवन राष्ट्रिय निकुञ्जको महत्त्वपूर्ण पानीको स्रोतका रूपमा रहेको खगेरी खोलाको दीर्घकालीन संरक्षणका लागि कार्यालयले सरकारवालाहरू बीच छलफल सुरु गरेको हो। कार्यालयका अनुसार खोलाको संरक्षणले बरण्डाबार जैविक मार्ग 20,000 ताल क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र यहाँको समग्र पारिस्थितिक प्रणाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले खगेरी खोलाको महत्त्व जनस्तरसम्म पुर्याउन र स्थानीय तहलाई पनि संरक्षण अभियानमा सहभागी गराउन वृहत छलफल सुरु गरिएको बताउनु भएको छ। उहाँले बरण्डाबार क्षेत्र निकुञ्जको दिगो संरक्षणका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै खगेरी त्यस क्षेत्रको प्रमुख जलाधार भएकाले यसको संरक्षणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभएको छ। नलपरासी वर्धाकाठ संस्था पूर्वमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्रधान अध्यापकहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। शिक्षा विकास तथा समन्वय एकाइ नलपरासी वर्धाकाठ संस्था पूर्वको आयोजनामा भएको कार्यक्रममा जिल्लाका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्रधान अध्यापकहरूको सहभागिता रहेको थियो। शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख गोविन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूको समेत सहभागिता रहेको थियो। अन्तर्क्रियामा विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रभावकारी शिक्षण र सिकाइ तथा विद्यालय व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको जनाइएको छ। भोटेकुसी बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेसीसम्मको सडक असोजभित्र सञ्चालन गर्ने गरी सरकारले मर्मत तथा पुननिर्माणको कामलाई तीव्र बनाएको छ। गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडक मर्मत भइसकेको र देवीघाटमा एक्रो ब्रिज समेत चढान गरिएको छ। विदुर क्षेत्रमा क्षतिग्रस्त सडकमा नेपाली सेनाले ब्लास्टिङ गरी ट्र्याक खोल्ने काम सुरु गरेको समेत जनाइएको छ। विजय खबरमा खबरको सिलसिला चाहिँ जारी छ, हामीसँगै रहनुहोला।

0: परिवर्तन साकोषको साधारण सभा सम्बन्धी सूचना। परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा यही असोज 10 गते शनिबार बिहान 10 बजेदेखि श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 को सभा हलमा हुने हुँदा यस संस्थाका सम्पूर्ण सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 10 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैंडाकोट 5 नवलपुर।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा!
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
4: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जानुभएको छ। उहाँ जानुभएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर सोडी मुआग्लेलाई दिनुभएको हो। प्रधानमन्त्री शाह राष्ट्रसङ्घको महासभामा भाग लिन हिजो साँझ नै अमेरिकातर्फ प्रस्थान गरिसक्नु भएको छ। उहाँले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिनुभएको हो। उहाँले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नुभएको थियो। उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको हो। यस्तै गरेर प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा यही असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ। उहाँ यही असोज 10 गते स्वदेश फिर्ता हुनुहुने तालिका रहेको छ। गृहमन्त्री सुदन गुरुङ र ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसमको पूर्वानुमान महाशाखा पुग्नु भएको छ। हिजो त्यहाँ पुगेर उहाँहरूले यही असोज 8, 9 र 10 गतेसम्म हुने भनिएको भारी वर्षाको अवस्थाको जानकारी लिनुभएको हो। भारी वर्षाको सम्भावित अवस्था र त्यसबाट पर्न सक्ने प्रभावबारे जानकारी लिनुभएको छ। मन्त्रीद्वयले मौसमको पछिल्लो अवस्था, वर्षाको पूर्वानुमान तथा सम्भावित जोखिमबारे सम्बन्धित अधिकारीसँग अपडेट लिनुभएको हो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सरकार कानुन निर्माणको प्रक्रियालाई गति दिन तयार रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र तीको उपयोग सम्बन्धी BBNJ सम्झौतामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले पछिल्ला प्राकृतिक विपत्तिहरूलाई मध्यनजर गर्दै विकासको मोडल पुनर्विचार गर्नुपर्ने बताउनु भएको छ। उहाँले आदिवासीका मौलिक ज्ञान र स्थानीय सिपलाई कानुन निर्माणमा समेट्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। यस वर्ष 166 कानुन बनाउने लक्ष्यमा रहेको समेत बताउनु भएको हो। र सुवाको पटेकोशी नदीमा आएको बाटी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढी मौजात रहेको छ। गैंडाकोट 9 मा अवस्थित सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा 2 दिने उद्घोषण तथा नेतृत्व क्षमता विकास कार्यक्रम हिजो सम्पन्न भएको छ। सोमबार र मंगलबार सञ्चालित तालिममा 25 जना सञ्चालक एवं शेयर सदस्यहरूको सहभागिता रहेको थियो। नेतृत्व तहमा महिलाहरूको सहभागिता वृद्धि गराउनका लागि तालिम आयोजना गरेको अध्यक्ष दिपा सापकोटाले बताउनुभयो। तालिममा नेतृत्व क्षमता विकास प्रस्ताव लेखन तथा निर्णय पुस्तिका लेखन तथा निर्णय कार्यान्वयनका बारेमा बालमैत्री नगर सहजकर्ता जगन्नाथ उपाध्यायले सहजीकरण गर्नुभएको थियो। त्यसै गरी उद्घोषण कलाको विकास सम्बन्धमा विजय एफएमका स्टेसन म्यानेजर श्रीधर उपाध्यायले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सहभागीको तर्फबाट कविता सापकोटा र उपाध्यक्ष भवानी बर्तौलाले तालिममा सिकेका व्यवहारमा प्रयोग गर्ने कुरामा प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा सूर्यदीप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपा सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। संगीत क्षेत्रमा सक्रिय गैंडाकोटका चर्चित संगीतकार विशाल ढकालले नयाँ बालगीत जुनको कचौरा सार्वजनिक गर्नुभएको छ। सन्त कवि गोविन्दराज विनोदीको शब्द रचना रहेको गीत बाल गीत युट्युब एचटी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। यशवन्ती आचार्य र अरुणा रेग्मीको स्वरमा रहेको गीतमा संगीतकार विशाल ढकालको संगीत रहेको छ। गीतको भिडियो सम्पादन भूमिलाल पौडेलले गर्नुभएको छ। आइतबार सार्वजनिक गरिएको गीतका सम्पूर्ण दृश्यहरू कृत्रिम बुद्धिमत्ता एआई प्रविधिको प्रयोग गरी तयार पारिएको संगीतकार ढकालले जानकारी दिनुभएको छ। नर्सरी तहदेखि नै बालबालिकालाई लक्षित गरी सञ्चालनमा ल्याइएको बालगीत स्टुडियो एसडी मार्फत गीत संगीतका माध्यमबाट बालबालिकालाई ज्ञान शिक्षा संस्कार संस्कृति तथा सामाजिक विषयवस्तुबारे जानकारी गराउने उद्देश्य राखिएको छ। निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ। सिद्ध बाबा सुरुङ मार्ग योजना कार्यालय बुटुलले सुरुङ मार्गको मुख्य संरचना सहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अघि बढाएको जनाएको छ। सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले आगामी मङ्सिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख नवराज वास्तोलाले बताउनु भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई पोखरा दुबई रुटमा नियमित उडान भर्ने भएको छ। 2079 पुष 17 गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि पोखराका पर्यटन व्यवसायी उद्योगी र सर्वसाधारणहरू उत्साहित भएका छन्। नेपाली काङ्ग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको साङ्गठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको जनाइएको छ। केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सम्पन्न भएको छ। त्यस्तै मध्य प्रदेशका सप्तरी सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ। बाढी पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा पनि विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। विजय खबरमा अब भालो भएको छ खेल खबरको। भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चारवटा अभ्यास खेल खेल्ने भएको छ। आइसिसी टी ट्वेन्टी विश्वकप एसिया उप क्षेत्रीय छनौटेको तयारीका लागि भुटानको राष्ट्रिय टोली पोखरा आउने र त्यस क्रममा चारवटा अभ्यास खेल खेल्ने तय भएको गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ। विजय खबरमा अब मौसम खबरको पालो रहेको छ। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको पश्चिम मध्य भूभाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रको रूपमा पश्चिम उत्तर दिशातिर सर्ने देखिन्छ। हाल बागमती प्रदेशका साथै देशका हिमाली पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्टानसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको तराई भूभागको केही स्थान सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्टानसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने ग्रेगान वाहन बाढी पहिरो भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगिसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। नमुना शिवनगर खानेपानी संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक। नेपाली काङ्ग्रेस कैनाकोटको नगर सभापतिमा खेमराज सापकोटालाई सर्वसम्मत बनाउने नगरको निर्णय। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री तामाङद्वारा भरतपुर आँखा अस्पतालको अनुगमन। नवलपुरमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकसँग अन्तर्क्रिया। र बिपी कोइराला क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा 6 नियुक्त। देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव। भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।
5: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
6: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
7: ल लिनुहोस्।
6: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
7: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
8: स्वाद मात्र होइन प्रेम पस्कने।
9: स्वाद मात्र होइन प्रेम पस्कने। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
10: बगैचा एडभेन्चर रिसोर्ट
9: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
10: बगैचा एडभेन्चर रिसोर्ट
9: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
10: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
11: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
12: मैले बुझिसकेँ बाबा यहीँ गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यहीँ गएर हुन्न र
11: ल ल गएर तुरुन्त बुक गरिहाल है
13: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
9: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 चार मोबाइल 98-612-20-437
14: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
15: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
14: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
15: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
14: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
15: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
16: ओहो दाई नमस्कार
17: नमस्कार
16: आराम हुनुहुन्छ
17: आरामै छु
16: घर त राम्रो बनाउनु भएछ
17: अँ यसो भनौँ
16: अनि त यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो
17: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
16: ए गजबको काम गर्दा रहेछन् त
18: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवाइडिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 98-450-66-189 र 98-071-68-139
19: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
20: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
19: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
21: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोवेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
9: सक्षम फर्निचर गैडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98-511-29-163 98-550-74-503 र 98-511-84-503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: FM 107.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
5: मैले बुझिसकेँ बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
4: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015104, मोबाइल 98612024437।
8: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: बाल बालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श। नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने। गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष। दाँत सफा गर्ने तथा टल्काउने। दाँतमा सिसा सिमेन्ट भर्ने। नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने। दुखेको दाँतको जराबाटै उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन। फोन 0956-494-373 र 0994-797-141। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0956-513-412। मोबाइल 9803-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: सर, एउटा प्रश्न सोधौँ है।
4: सोध न
3: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
4: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
3: हस्, धन्यवाद सर।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन

29163 98554503 र 98584503 तपाईको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693
5: सिद्धार्थ चश्मा घर
6: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चश्मा घर।
5: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चश्माघर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
6: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चश्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क सिद्धार्थ चश्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16 मोबाइल 98470223613।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
8: अहिले बिहानको 8 बज्यो।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
5: जय माता मौला काली कालीगण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
5: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
5: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
7: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
8: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
7: भयो दाइ
9: गैंडाकोट नगरपालिका र विजय FM द्वारा जनहितमा जारी सन्देश

0: बाल बालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: अबै सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
2: नाति छोरा सर्पलाई के नगरेसम्म सर्पले के गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, के गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
1: विषालु हो कि होइन कसरी चिन्ने त आमा।
2: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ। तर यसको डसाई एकदम खतरनाक हुन्छ।
3: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
4: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन।
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ।
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई। यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: ए ल ल जाऊ जाऊ जाऊ।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
10: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
11: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी, बर्दघाट, सुस्ता पूर्व।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
12: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: विजय टाङ्चेक
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
14: अहिले बिहानको 9 बज्यो।

0: FM 101.6
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिंचाई गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809333894
4: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
5: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
4: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैंडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855 54692 र 9855 54968
7: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट
7: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैंडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
9: ओहो दाई नमस्कार
10: नमस्कार
9: आराम हुनुहुन्छ
10: आरामै छु
9: घर त राम्रो बनाउनु भएछ
10: अँ यसो भनौँ
9: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
10: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
9: ए गजबको काम गर्दा रहेछन् त
11: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवायरिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैंडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 9845066189 र 9809178139

0: विद्यार्थीको पहिलो रोजाइ विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643। धन्यवाद।
2: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
3: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: विजय तान्छे।
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
6: अहिले बिहानको 10 बज्यो।

0: FM 101.7।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
3: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015014, मोबाइल 98612204437।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: दशमलव छ।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।

0: पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
3: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
4: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
6: सर्जरी सम्बन्धी सेवा,
5: हाड जोडी सम्बन्धी सेवा,
6: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
6: न्युरो सर्जरी सेवा,
5: न्युरो साइकियाट्रिक सेवा,
6: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
4: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
7: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
8: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
9: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
10: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
11: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: BJ 淡静
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
2: अहिले बिहानको 11 बज्यो।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट।
1: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैडाकोट 11 नौलपुर। मोबाइल नम्बर 98570 82693 98570 82696।

0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
4: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.6 सामुदायिक रेडियो।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दगाट सुस्तापूर्व।
2: सर एउटा प्रश्न सोधौँ है।
3: सोधन
2: सर, यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ?
3: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
2: हस्, धन्यवाद सर।
4: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बाल बालिकाको पढाई लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
2: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
1: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुवा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
2: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
1: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
2: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
3: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
5: जापानिज भाषा कहाँ?
4: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानिज भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
6: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556-38-894, शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट, फोन 0078-50-12-94, मोबाइल 98029-33-8-94।
7: जय माता मौला काली।
8: कालीगण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैडाकोट 1 नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
11: विजय टाइमचे।
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैडाकोट फन पार्क, गैडाकोट नगरपालिका कार्यालय अगाडि, गैडाकोट 5, मोबाइल 98612-20437।
12: अहिले मध्याह्नको 12 बज्यो।

0: 绿色 FM XA8.69。
1: यो गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन। छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
1: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
1: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
6: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
7: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
6: भयो दाई।
8: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: Zy FM, Excel et Pasmlovsa.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
3: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
4: काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: घरै उज्यालो।
7: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
8: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
7: होइन, कसरी यस्तो भयो भाउजू?
8: पानी पर्यो भनेर तार छुटाउनु जानु भएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
7: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
8: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ, मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।

0: बाट रजिस्ट्रेशन पारित लिखित को प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवन को हक में नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपोत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्सा का प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 1 बज्यो
2: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ
3: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार
2: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल
4: स्वाद मात्र होइन प्रेम पस्किने
5: दात मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
0: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
6: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
7: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
3: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612 20437।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली। मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437।
1: अहिले दिउँसोको 2 बज्यो।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा।
3: जापानीज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512094, मोबाइल 9809233894। बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ।
3: बगैचा एडभेन्चर रिसोर्ट,
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 9857082693, 9857082696। दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
0: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार RCT गरिने।
3: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0556494373 र 494741, शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि, फोन 0556134412, मोबाइल 9803363412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 9806122447।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
2: ओहो दाई, नमस्कार।
3: नमस्कार,
2: आराम हुनुहुन्छ?
3: आरामै छु।
2: घर त राम्रो बनाउनु भएछ?
3: अँ, यसो भनौँ।
2: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
3: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
2: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक, नारायणगढ। फोन नम्बर 0556 98 833 र 598 834।

नमस्कार, बहुमौसमी गुरुङ तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको एकमात्र उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
5: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारिसोट मौला काली।
7: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारिसोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारिसोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
9: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
9: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
13: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163 9550574503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
14: अहिले दिउँसोको 3 बज्यो।

0: XAFM 101.5 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
3: मैले बुझिसकेँ बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फनपार्क छ नि त्यही गएर हुन्न र
2: ल ल गएर तुरुन्त बुक गरिहाल है
1: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078501500 मोबाइल 98612204437
4: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
5: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सर्जमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
4: भयो दाई
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: Güzel FM 88.2.
1: लामो समय दुलामे सड़कले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सड़क 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
2: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
1: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठूला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुवा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
2: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
1: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
2: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
3: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
5: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौं। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
7: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
8: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
8: तीव्र गतिमा सवारी नचलाऊ। हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: Zoy FM, Excel 1.0.
1: जय माता मौला काली।
2: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
5: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
10: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप। कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
11: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक, नारायणगढ। फोन नम्बर 056-598-833 र 598-834।
12: विजय तान्छे।
13: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
14: अहिले दिउँसोको 4 बज्यो।

0: बाल बालिकाको पढाई लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय FM 101.6 सामुदायिक रेडियो।
1: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 0 56 494 373 र 494 741, शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि, फोन 0 56 513 412, मोबाइल 98 013 63 412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमघट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 84, फोन 0 78 50 12 26, वेबसाइट www.maulakalika.org.np।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
2: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
1: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
2: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
1: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
2: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सुतिलो बिहान पनि छ।
3: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
4: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
0: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
8: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
9: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
10: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
11: सर्जरी सम्बन्धी सेवा,
10: हाड जोडी सम्बन्धी सेवा,
11: स्त्री तथा प्रसूति रोग सेवा,
10: बाल रोग सेवा,
11: न्युरो सर्जरी सेवा,
10: न्युरो साइकेट्रिक सेवा,
11: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ECG, EEG, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
9: थप जानकारीको लागि सम्पर्क MPI नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 0556 5514 र 5514
12: नोट। नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
0: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
13: अहिले साँझको 5 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785 12 94 मोबाइल 9809 29 33 894

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
7: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम रमाइलो साँझमा। कार्यक्रम रमाइलो साँझको पर्खाइमा रहनुभएका तपाईँ सम्पूर्ण प्रिय श्रोता आफन्तमा आज पनि उपस्थित भइसकेका छौँ। प्रविधिमा हुनुहुन्छ अरुण घिमिरे र यो आवाज हो अम्बिकालाम सालको।

0: प्रिय श्रोता आफन्त कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, पक्का पनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी आइसकेका छौँ कार्यक्रम रमाइलो साँझ लिएर, तर आज भने अलिकति गीत सुरुवातमा बजाउँदै बजाउँदै आइपुग्यौँ, होइन? गीत सुरुवातमा मिठो थियो, अलि लामो गरेर सुन्यौँ, पक्का पनि तपाईँहरूलाई पनि राम्रो लाग्यो होला। कार्यक्रम रमाइलो साँझमा हामी 5:30 बजेदेखि बाटो 6:30 बजेसम्म जुटिरहेका हुन्छौँ। तपाईँहरूले नै रोजी पठाउनु भएका गीतहरू सुन्छौँ, सुनाउँछौँ। तपाईँ हामीसँग जोडिनको लागि फोन गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको फोन नम्बर 0875 14 16 06 तपाईँले फोन गरेर हामीसँग कुराकानी गर्न सक्नुहुन्छ र रमाइलो कुराकानी गरेर दिनभरिको थकानलाई मेटाउन सक्नुहुन्छ। कार्यक्रम रमाइलो साँझमा हामी तपाईँहरूले रोज्नुभएका गीतहरू सुन्छौँ, सुनाउँछौँ, त्यस्तै गरेर आफ्ना इष्टमित्रहरूलाई सम्झिन्छौँ। तपाईँले हामीहरूलाई फोन डायल गर्न सक्नुहुन्छ हाम्रो स्टुडियोको फोन नम्बरमा, भने सन्देश लेखी पठाउन सक्नुहुन्छ विजय एफएम 101.6 को फेसबुक पेजमा। यति बेला भने फोन लाइनमा कोही साथी आइपुग्नु भएको छ भन्ने इसारा मिलेको छ, को हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हामी पनि एकदमै ठिक छौँ सुरेशजी। सुरेशजी हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। तपाईँको आवाज अलि सानो सुनिएको छ। हुन्छ, रोज्नु न।
1: आज मलाई नै यो गोर्खाको ढोडेनी भन्ने गीत बजाइदिनु न।
0: गोर्खाको
1: ढोडेनी?
0: ढोडेनी,
1: हजुर।
0: ल, एकदमै नौलो नाम सुन्यो, त्यही पनि हाम्रो प्राविधिक मित्रले खोज्दै हुनुहुन्छ। हुन्छ, म भेटेसम्म हामी भेटेसम्म बजाउने छौँ। हुन्छ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: हजुरलाई
0: हजुर धन्यवाद।
1: अनि प्राविधिक सरको लागि, अनि साथीहरू रवि विकास, विक्रम ज्ञानकाजी र सुरेश तामाङ भन्ने चाहिँ सम्पूर्ण
0: सम्पूर्णलाई धेरै धेरै धन्यवाद। सुरेश तामाङ हुनुहुन्थ्यो, सुरेश तामाङले हामीलाई फोन गर्नुभएको थियो भरतपुरबाट। धेरै धेरै धन्यवाद छ सुरेशजी। तपाईँ पनि यसरी नै फोन डायल गरेर कुराकानी गर्न, गीतहरू रोज्न सक्नुहुन्छ कार्यक्रम रमाइलो साँझमा। कार्यक्रम रमाइलो साँझमा तपाईँले हामीलाई सन्देश पनि लेखी पठाउँदै गर्न सक्नुहुन्छ। सन्देश लेखी पठाउनु पर्ने तपाईँले हाम्रो विजय एफएम 101.6 को फेसबुक पेजमा हो भने तपाईँले फोन गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको फोन नम्बरमा, स्टुडियोको फोन नम्बर रहेको छ 0875 14 16 06, फोन डायल गर्दै गर्नुहोला। त्यसै गरेर फेसबुक पेजमा पनि सन्देश पठाउँदै गर्नुहोला। कार्यक्रम रमाइलो साँझ हामीले दिनहुँ जसो ल्याउने प्रयास गरिरहेका छौँ, तर समय व्यस्तताका बावजुद अथवा धेरै धेरै कारणहरूले, प्राविधिक कारणहरूले गर्दा नियमित गर्न सकिरहेका छैनौँ। त्यसैले पनि हाम्रो श्रोता आफन्तहरू कता कता टाढिनु भएको हो कि हामीसँग जस्तो पनि भइरहेको छ, होइन? त्यस्तो हुनेछ छैन, पक्का पनि हामीसँग जोडिनुहुनेछ श्रोता आफन्तहरू, फोन गर्दै गर्नुहुनेछ। यति बेला भने हामी एउटा मिठो गीत सुन्छौँ, त्यसपछि बाँकी सन्देश र फोनहरू लिएर आउने नै छौँ। हाम्रो प्राविधिक मित्रले गीत रेडी गरिसक्नु भएको छ। यति बेला भने यो मिठो आवाज तपाईँहरूको लागि।

0: झलको त आइरहन्छ माया, जता बोले नि जता जे गरे नि होइन, गोर्खाको ढोडेनी, हाम्रो गैँडाकोटमा पनि ढोडेनी छ क्या, तर गोर्खामा पनि ढोडेनी छ भन्ने चाहिँ मैले आजै सुने। अनि यस्तो गीत पनि रहेछ होइन, चितवनको साथीले फोन गरेर रोज्नुभएको थियो, धेरै धेरै धन्यवाद छ। हामीले नयाँ नयाँ गीतहरू सुन्न पाउँदा पनि रमाइलो लाग्छ होइन। कार्यक्रम रमाइलो साँझमा छौँ, यस्तै रमाइला मिठा भाकाहरू सुन्दै सुनाउँदै आइरहेका छौँ। तपाईँ फोन डायल गर्दै गर्न सक्नुहुन्छ, हाम्रो स्टुडियोको फोन नम्बर 078-7500 हामीले खुला गरिराखेका छौँ। तपाईँले सन्देश पनि पठाउँदै गर्न सक्नुहुन्छ। हाम्रो कार्यक्रम यति बेला विजय एफएम 101.6 लाइभ प्रसारण पनि भइरहेको छ, तपाईँले लाइभमा गएर सन्देशहरू पनि पठाउँदै गर्न सक्नुहुन्छ। कार्यक्रम रमाइलो साँझमा हामी तपाईँले रोज्नुभएका गीतहरू बजाउँछौँ, रमाइलो गर्छौँ, तपाईँको दिनभरिको थकानलाई मेटाउँछौँ। सन्देशले के पठाउनु भएको छ, सन्देश चाहिँ पढ्नुभन्दा नि कोही साथी फोनमा हुनुहुन्छ जस्तो लागेर सन्देश पढ्न थालिनँ कि, फेरि साथीलाई धेरै बेर कुराउनु पर्छ। को हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्ते अम्बिका सिस्टर, धेरै पछाडि आइपुग्नु भयो त आज टुप्लुक्क है।
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ढकाल धर्मराज दुबईबाट। ढकाल धर्मराजी सन्चै आरामै हुनुहुन्छ?
1: एकदम सन्चै आराम नै छु, तपाईँहरूलाई कस्तो छ?
0: हामीलाई पनि ठिक छ धर्मराजी। म चाहिँ आउने समयमा सधैँ आएको छु कि, अन्य साथीहरू चाहिँ कता कता हराउनु भएको छ आज भोलि होइन। जे होस् तपाईँसँग पनि अलिक पछि कुराकानी हुन पायो, खुसी लाग्यो, रमाइलो लाग्यो। अनि सबै राम्रो छ नि तपाईँलाई?
1: सबै ठिकठाक।

0: चाहिँ आयो कि भन्दै फेसबुक लाइभ चेक गर्थे दिनै पछि होइन आएको थिएन. आज ठ्याक्कै यहाँ फेसबुक स्क्रोल गर्दै थिएँ, लाइभ देखेँ,
1: ठ्याक्कै आइपुगेँ. ल कस्तो राम्रो,
0: ठ्याक्कै लाग्यो क्या
1: पक्का पनि. ल धेरै खुसी लाग्यो धर्मराजी. आज गीत चाहिँ कुन सुन्ने होला त?
0: मैले त थापाको फुलकुमारी भन्ने खोजेको छु
1: है
0: त.
1: है ल हुन्छ, फुलकुमारी मार्फत तपाईँ को कोलाई सम्झना समर्पण राख्न चाहनुहुन्छ?
0: सम्झनु पर्दाखेरि अब कार्यक्रम रमाइलो साँझ विजय एफएममा सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई एकदमै सम्झना चाहेँ. विशेष गरी आज जन्मदिन मनाउने हाम्रो मोरङको मेरो साथी हुनुहुन्छ विनोद काई, उहाँलाई जन्मदिनको शुभकामना सहित सम्झना चाहेँ. अनि साथीहरू त्यति बेला सुन्दै हुनुहुन्छ होला आशिष नायन, सुनी लिम्बू, हिमा राई, वरुण चन्दले, सम्झिन सरस्वत पोखरेल, सपना खड्का, मन्जु थापा, अनिमा शेर्पा, लक्ष्मी छेत्री, भूमिका राई, तारा भुजेल, अश्मी सोताङ, स्वर्ण शेर्पा, कमला मुखिया, पूर्वेली आकाश राई, एक्सन विराज राई, जीवन कावेन, अनि कृष्ण तामाङ, बहिनी सरिना गुरुङ, तला लिम्बू, लवर सन्तोष छेत्री, गुराज सेरो, सुसारा, राज भालेन मगर, बहिनी शान्ति बिसी, बहिनी सुनिता कुलुङ, नाना सुनु सुनिता, सानु कमला, सहयात्री सरु, नानु करुणा, काली कमला बनेन, अनि सुनिता बस्नेत, अनिता बस्नेत, मेनुका श्रेष्ठ, अनि प्याकुली गीता लिम्बू, हरपल रोशनी, अनि विष्णु खनाल, दाई रत्न बहादुर थापा, अनि हुनुहुन्छ हाम्रो दिलीप विष्ट, गीता भण्डारी, शुक्रराज रसाई, एमसेन लिम्बू, भाइ प्रवीण मगर, प्रीति थामी, निमु शेर्पा, वीरेन्द्र लामा, सानुमाया शेर्पा, गगन तिरथुने, अनि हुनुहुन्छ हाम्रो निरोध सेवा शान्ता कुँवर, अनि अल्का बान्तवा, हुनुहुन्छ हाम्रो सलिङमा पोखरेल बहिनी पनि हुनुहुन्छ. सबैलाई एकदमै सम्झिरहेको छु, कसैलाई बिर्सेको छैन भन्दै बिदा भए तौ. केही भयो है?
1: हजुर नमस्कार, बाई बाई. ढकाल धर्मराज हुनुहुन्थ्यो दुबईबाट, हामीलाई टाढाबाट फोन गर्नुहुन्छ, मेसेज पठाउनुहुन्छ, आज फोन पनि गर्नुभयो. धेरै धेरै धन्यवाद छ ढकाल धर्मराजजीलाई. यति बेला पनि ढकाल धर्मराजजीले रोज्नु भएको गीत हामी सुन्छौँ. तर त्योभन्दा पहिला म एउटा सन्देश पढ्छु. सुमित विश्वकर्माले सन्देश लेखी पठाउनु भएको छ. नमस्ते हजुर, म सुमित भरतपुर सात बुद्धचुकबाट. मिल्छ भने मौलाकाली गैँडाकोटेमा भन्ने लोक भाका बजाइदिनु न है हजुर. र यो लोक भाका बिजा फ्यामका निकै नै लोकप्रिय कार्यक्रम रमाइलो साँझ सुनेर बस्नुहुने सबैमा सुनाउन चाहन्छु. लक्ष्मीनारायण सुनचाँदी पसल भरतपुर सात बुद्धचुक भन्नुभएको छ. सुमित विश्वकर्माजीलाई धेरै धेरै धन्यवाद छ यो मिठो छोटो सन्देशको लागि. सुमित विश्वकर्माजीले बिजा फ्याम दिउँसोमा किन दिँदैन आजकाल भन्नुभएको छ. आज भोलि दिउँसोमा चाहिँ कार्यक्रमहरू बन्द भएको छ, बिहान बेलुका मात्रै चलेको छ. हामी फेरि सबै प्राविधिक कुराहरू मिलाएपछि निरन्तर आउने नै छौँ. जे होस् हामीलाई सुन्नुभएको छ, खोजी गर्नुभएको छ, धेरै माया गर्नुहुन्छ श्रोताबन्धहरूले. धेरै खुसी लाग्यो सुमितजी, धेरै धेरै धन्यवाद छ सन्देशको लागि. यति बेला भने हामी अर्को मिठो भाका सुन्छौँ भन्दैछु अरुणजीले. अरुणजीले गीतै भेटाउनु भएको छैन, ल हुन्छ भन्नुभयो. अब चाहिँ हुन्छ, यो मिठो भाका सुनौ, त्यसपछि हामी फेरि बाँकी सन्देश र फोनहरू लिएर आउने नै छौँ. यति बेला भने यो मिठो भाका तपाईँहरूको लागि.

0: DJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले साँझको 6 बज्यो
2: विजय एफएम 101.6
3: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
4: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
3: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
6: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है आहा कति मिलेको जोडी ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है के कागजात चाहिन्छ म भनिहाल्छु नि दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ
0: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
3: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
7: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
3: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैँडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैँडाकोट फन पार्क छँदैछ नि
8: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैँडाकोट फन पार्क गैँडाकोट 5 गैँडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612204437
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
9: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
10: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
11: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
9: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
12: सर्जरी सम्बन्धी सेवा
9: हाड जोडी सम्बन्धी सेवा
12: स्त्री तथा प्रसूति रोग सेवा
9: बाल रोग सेवा
12: न्युरो सर्जरी सेवा
9: न्युरो साइकेट्रिक सेवा
12: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
11: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 कोठी चितवन फोन 056-525514 र 525517
13: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसम
4: आहा कति राम्रो सजाएको फर्निचरहरु पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
13: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
14: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोवेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
0: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी
15: नारायणीको सुशैली सँगै सुमधुर तरङ्ग बोकेर आउने सामुदायिक रेडियो विजय एफएम 101.6

फेरि पनि स्वागत छ कार्यक्रम रमाइलो साँझमा छौँ। कार्यक्रम रमाइलो साँझमा मिठा मिठा गीतहरू सुनिरहेका छौँ, तपाईँहरूको सन्देश पढिरहेका छौँ। फोन गर्न सक्नुहुन्छ हाम्रो स्टुडियोको फोन नम्बर 0878 50 14 00 हामीले खुला गरिराखेका छौँ। सन्देश पनि पठाउनु भएको छ, सन्देश लेखी पठाउनु भएको छ सुमन राणाले। सुमन राणाले लेख्नुहुन्छ, दिदी झोरले आराम हुनुहुन्छ, मनी सुन्दैछु है। सम्झना छ मेरो जीवनसङ्गिनी कुसुम राणा मगर एन्ड भतिज प्रदीप मगर एन्ड अल भन्नुभएको छ। सुमन राणाजीलाई पनि धेरै धेरै धन्यवाद छ सन्देशको लागि। त्यस्तै गरेर अर्को सन्देश रहेको छ धर्मराजजीको। धर्मराजजीले फोन पनि गर्नुभएको थियो, नमस्ते सुभ साँझ, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई भूषण थापाको फुलकुमारी बोलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ। अघि भर्खरै हामीले सुनिसकेका छौँ, उहाँले फोनमा पनि भन्नुभएको थियो। आज जन्मदिन मनाउने उर्लाबारी मोरङका साथी विनोद कार्की, इलामका साथी प्रेम स्माइल निरौला, त्यस्तै गरी इटारीकी साथी रमा फुयाल र सविता गौतम, सुनसरीका साथी कुमार राउतलाई जन्मदिनको शुभकामना, सबैमा शुभ साँझको कामना, मिठो सम्झना भनेर सन्देश लेखी पठाउनु भएको छ। उहाँले सबै साथीहरूलाई आफ्नो आवाजमा सम्झिसक्नु भएको थियो अघि नै फोन गरेर, होइन। त्यस्तै गरेर मनकुमारी कान्छी कुलुङले लेख्नुहुन्छ, मिस यु अल सङ्घुवा सभाबाट मनकुमारी कान्छी भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ मनकुमारी कान्छी कुलुङजीलाई पनि सन्देशको लागि। त्यस्तै गरेर हाम्रो इताराम चौधरीजीको आइडीको नाम चाहिँ बोकेदारी छ क्या, हाँ बोकेदारी भन्ने आइडीबाट सन्देश पठाउनु भएको छ। नमस्ते हजुर, सुन्दैछु इटेरीबाट, सबै सबैमा सम्झना छ, अब बुझ्ने गीत सुनाउँदै बिदा भए ल भन्नुभएको छ। इताराम चौधरीजीलाई पनि धेरै धेरै धन्यवाद छ सन्देशको लागि। आजभोलि भन्ने कार्यक्रमको रमाइलो साँझको श्रोता आफन्तहरू कता हराउनु भएको छ, हराउनु भएको छ होइन, सन्देश आउन छोड्यो, हामी हराएको पनि हो भन्नुपर्छ कि श्रोताहरू त कहाँ हराउनुहुन्छ र होइन, हामी बिचबिचमा मात्रै आउने गरेको कारणले धेरै श्रोता आफन्तहरू हराउनु भएको छ। हुन्छ, यति बेला भने अर्को मिठो भाका सुन्छौँ, त्यसपछि भने आउने नै जो तपाईँ सुन्दै रहनु होला, सन्देश पठाउनु होला, फोन गर्दै गर्नु होला है त।

0: मौलाकारी गैडाको ठैमा क्या मिठो बोली छ पापिनीको लालीको ठैमा निकै नै मिठो. हामी गैडाकोटवासीको लागि त झन् एकदमै राम्रो होइन. हाम्रो गैडाकोटको परिवेशको कुराहरू आइरहेको थियो, गैडाकोटको मौलाकालीका मन्दिरको कुराहरू आइरहेको थियो. धेरै धेरै धन्यवाद सहयोग गीत रोज्नुहुने आफन्तलाई पनि होइन. यति बेला भने फोन लाइन मार्को साथी हुनुहुन्छ, को हुनुहुन्छ? हजुर नमस्कार.
1: नमस्ते सिस्टर.
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? तेलथुमबाट गुराँस सरो सुसारा. के छ नि हाम्रो गुराँस सरो सुसाराजीको हालखबर चाहिँ? हामी एकदमै ठिक छौँ सरोजी. हुन्छ, गीत भने रोज्नु भएको छ होला होइन? मलाई चाहिँ सरप्राइज नै हो कि भन्न मिल्छ? डाँडै पिपालो चल्यो बतास होइन त? ल मिठो गीत, मलाई पनि एकदमै राम्रो लाग्छ. धेरै धेरै धन्यवाद यस्तो मिठो गीत रोज्नु भएकोमा. हुन्छ, हाम्रो अरुणजीले बजाउनु हुनेछ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ.
1: रमा ढकाल, कमला मुखिया, सिलिना मुखिया, मुना मुखिया हुनुहुन्छ, पुलेबा चुलुङ, कुमारी हुन्छ, इन्द्रिया चामलिङ, काली भूमिका, यात्रीहरू अल्का बान्ता हुनुहुन्छ, र तिमीलाई गणेश श्रेष्ठ, योगेन्द्र बस्ने, कविता श्रेष्ठ, राम कुमार थापा, अरुणी खत्री, सबै साथी सम्झना गर्दै सुनिन्छ. नमस्ते भाइ.
0: हजुर नमस्कार भाइ. भाइ गुराँस सरो सुसारा हुनुहुन्थ्यो. धेरै धेरै धन्यवाद छ गुराँसलाई पनि. यति बेला अर्को फोन पनि आइसकेको छ, को हुनुहुन्छ? हजुर नमस्कार.
2: हेलो नमस्ते.
0: हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: इलामबाट म दिलसा राई.
0: इलामबाट दिलसा राई. दिलसाजी के छ खबर, सधैँ आरामै हुनुहुन्छ? हाम्रो पनि एकदमै ठिक छ दिलिसाजी. हुन्छ, गुनासो र सुसार आउनुभएको थियो तेह्रथुमबाट. उहाँले मिठो भाका सुन्नु रोज्नु भएको छ. तपाईँ यसै भाकालाई समर्थन गर्दै सम्झना समर्पण राख्न सक्नुहुन्छ.
2: हुन्छ, सबैबाट मिठो भएको बोल्नु हजुरको लागि मिठो सम्झना भन्न चाहन्छु.
0: धन्यवाद.
2: हुन्छ, यसलाई स्वागत भनेर दिन त तिमीको लागि साथीहरूमा भन्नुपर्दा मलाई साथी र प्राय साथी मित्रहरूलाई विशेष मिठो माया सम्झना भन्न चाहन्छु. आज जन्मदिन मनाउने एकदमै प्यारी साथी हुनुहुन्छ यो निशा तामाङलाई जन्मदिनको धेरै धेरै शुभकामना. ह्याप्पी बर्थडे टु यु. अनि आउने दिनमा जन्मदिन मनाउँदै हुनु एकदमै प्यारी साथीहरू हरे निशा राई अनि अनु राई दुवैजनालाई पनि जन्मदिनको अग्रिम शुभकामना. अनि एकदमै मनकी कान्छी फुलमा राई मुखा प्यारी सरस्वता एकदमै प्यारी साथी हुनुहुन्छ हाम्रो प्रिया राई अनि विपना राई प्रतिमा यसपछि दादा आशिष बहिनी बस्ने दादा त्रिमन कृष्ण तामाङ कुमार पर्जा अनि हुनुहुन्छ नाना जुनी राई नाना लक्ष्मी बान्तावा दिलु याम्फू राई नाना हुनुहुन्छ अनि सहयात्री सरू अनि रेवी बान्तावा अनि हुनुहुन्छ हाम्रो अब दिदी प्रज्ञा गुरुङलाई पनि धेरै धेरै सम्झना अनि नाम छुट्ने सबै साथीहरूलाई पनि मिठो माया सम्झना भन्दै नमस्ते भाइ.
0: हजुर नमस्कार भाइ. भाइ दिलिसा राई हुनुहुन्थ्यो इलामबाट, मिठो कुराकानी गरेर छुटिसक्नु भएको छ. धेरै धेरै धन्यवाद छ दिलसाजीलाई पनि. सन्देश आइरहेको छ गुराँस सर सुसाराले मिस यु अल फ्रेन्ड भनिसक्नु भएको छ अघि नै. यति बेला भने अर्को फोन छ, त्यसपछि सन्देश पढाउँला. फोनमा आउने साथीलाई नकुराउँ, को हुनुहुन्छ? हजुर नमस्कार.
3: हेलो नमस्कार.
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? भोजपुरबाट वरुण जन्जले. वरुण जी के छ हालखबर, सन्चै आरामै हुनुहुन्छ?
3: मेरो ठिकै छ, राम्रो छ. यतातिरको मौसम चाहिँ एकदम पानी परिरहेको छ, अरू त ठिकै छ
0: है. पानी चाहिँ एकदमै मौसम पूर्वानुमान विभागले पनि भोलि पर्सि एकदमै भीषण पानी पर्छ भन्ने पूर्व सूचना निकालेको छ होइन. सबैजना बस्नु होला, त्यतातिर पनि पानी पर्न सुरु गरिसक्यो त्यसो भए होइन.
3: हजुर हजुर, दिउँसो चार बजीबाटै परेको
0: है. ल एकदमै सुरक्षित रहनु होला. हुन्छ वरुणजी, तपाईँ गीत भने हाम्रो अगाडि आउनुभएको साथीले रोजिसक्नु भएको छ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ.
3: हुन्छ, विशेष गरी तपाईँलाई अनि प्राविधिक मित्र लगायत साथीहरूलाई एकदम मिठोमा सम्झना. अनि विशेष साथीहरू सम्झिनु पर्दा मेरो एकदम प्यारी अनि एकदम प्रिय साथी हाम्रो आशिष नयन बस्नेत अनि हाम्रो ढकाल धर्मराम, मुक्तन तामाङ, पूर्वेली आकाश राई, कृष्ण तामाङ अनि सरस्वता पोखरेल अनि त्यसै गरी हाम्रो सपना खड्का अनि त्यसै गरी प्रवीण मगर निमा शेर्पा बाइसन्दा गुरुङ सुन्दा सानु कमला अनि त्यसै गरी हाम्रो सुमी लिम्बू कमला मुखिया मुना मुखिया हरपल रोशनी सानो सम्झना एक्सन विराज मिखु राई अनि त्यसै गरी हाम्रो युक्त श्रेष्ठ दाई रत्नबहादुर थापा अल्का बान्तावा भूमिका राई तामाङ अनि अस्मी सोताङ अनि सोनिम शेर्पा लगायत धेरै साथी हुनुहुन्छ जसले प्रोग्राम सुन्न बसिरहनुभएको छ सबलाई बज्ने गीत है त बाई बाई
0: हजुर नमस्कार बाई बाई गुरा होइन वरुण चञ्चले हुनुहुन्थ्यो वरुणजीलाई धेरै धेरै धन्यवाद छ छोटो मिठो कुराकानी गरेर छुटिसक्नु भएको छ सन्देश रहेको छ सन्देश पठाउनु भएको छ सिम्पल सरिनाले ह्याप्पी बर्थडे टु यु राई पिके आर राई जन्मदिनको लाखौँ लाख शुभकामना म मर्निङ कानीपोखरी मोरङको कानीपोखरीबाट सरिना गुरुङ भन्नुभएको छ सिम्बल सरिनाजीलाई धेरै धेरै धन्यवाद छ सन्देशको लागि त्यस्तै गरेर कमला पौडेल नेपालले लेख्नुहुन्छ पुरानो अनि निकै सुन्दै आएको प्रोग्राम रमाइलो साँझ यो प्रोग्राम सुनेपछि बालापनको याद आउँछ निकै कल पत्र गरिन्थ्यो भन्नुभएको छ अनि बालापनमा कल पत्र गर्ने कार्यक्रममा अब पनि गर्नु पर्यो है त कमलाजी धेरै धेरै धन्यवाद छ कमलाजीलाई पनि हामीलाई सुनेर सन्देश पठाउनु भएकोमा हामीलाई सुन्नुहोला सन्देश लेख्दै गर्नुहोला फेरि फेरि पनि है त धेरै धेरै खुसी लाग्यो यति बेला भने हामी मिठो भाका सुन्छौँ डाँडै पिपा।

डाँडै पिपलुमा चल्यो बतास, निकै नै मिठो भएका डाँडै पिपलुमा चल्यो बतास, मनै चोरी जाने माया कतास, मैले नि गुनगुनाउँदै सुनिरहेको थिएँ, छक्कै स्लो भइहालेछ होइन, निकै नै मिठो भएका सुन्यौँ कार्यक्रम रमाइलो साँझको अन्तिम अन्तिमतिर आइसकेका छौँ। कार्यक्रम रमाइलो साँझ तपाईँलाई कस्तो लागिरहेको छ, सल्लाह सुझाव र प्रतिक्रियाहरू पनि हामीलाई पठाउँदै गर्नुहोला। जय सरु मगरले नमस्ते भन्नुभएको छ, नमस्ते हजुर। आजको लागि भने जति पनि सन्देश पठाउनु हुने साथीहरू हुनुहुन्थ्यो उहाँहरूलाई सम्पूर्णलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद छ। त्यस्तै गरेर फोन गर्नुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ। यो कार्यक्रममा यति बेलासम्म सुनेर साथ दिनुहुने, फोन नगरे पनि म्यासेज नगरे पनि सुनेर साथ दिनुहुने सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद छ। हामी अर्को श्रृङ्खलामा भेट हुने नै छौँ। यो आवाजलाई तपाईँहरूसम्म पुर्याउन सहयोग गर्नुहुने अरुणजीलाई विशेष आभार प्रकट गर्दै अर्को श्रृङ्खलामा भेट हुने बाजाका साथ आजको श्रृङ्खलाबाट पनि अम्बिकालाई विदा हुन्छु। नमस्कार।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट
2: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर। मोबाइल नम्बर 98570 82693, 98570 82693।
4: जय माता मौला काली।
5: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नौलपुर।

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 35 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्थाको रूपमा परिचित गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुरको 35 औं वार्षिक साधारण सभा यही असोज 9 गते शुक्रबारका दिन श्रीराम पार्टी प्यालेसमा आयोजना गरिएको र सम्पूर्ण सदस्यहरूलाई साधारण सभामा उपस्थितिका लागि पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 9 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस गैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुर।

0: सामुदायिक रेडियो बीजेएफएम 101.6 इन्टरनेट अनलाइन बीजेएफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। मौसम विपद जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी र सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह। गैंडाकोट इङ्ग्लिस स्कुलको ध्यानाकर्षण, विद्यार्थीमाथि शारीरिक सजाय दिने शिक्षक सेवाबाट निष्कासन। नारायणी सामुदायिक वनको 14 साधारण सभा सम्पन्न। कवि डाँडा आख्यान पुरस्कार राजमातालाई प्रदान गर्ने। भरतपुर अस्पतालमा 2 महिनामा 122 सर्पदंशका बिरामी। र संरक्षण र विकास सँगसँगै लैजानुपर्ने कृषि मन्त्री चौधरीको भनाई, चितवनमा ट्राफिक लाइट राख्न सुरु। विश्व एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक।
1: साधारण सभा सम्बन्धी सूचना। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको 19 वार्षिक साधारण सभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको 17 वार्षिक साधारण सभा संयुक्त रूपमा यही असोज 9 गते शुक्रबार बिहान ठिक 11 बजे गैंडाकोट 2 कालीगण्डकी चोक स्थित होटल द नारायणी पार्टी प्यालेसमा हुन गइरहेको हुँदा सम्पूर्ण सेयर सदस्य महानुभावहरूलाई पत्रचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार समय बिहान ठिक 11 बजे स्थान होटल द नारायणी पार्टी प्यालेस गैंडाकोट 2 कालीगण्डकी चोक।
2: वेद बन्धु रेग्मी अध्यक्ष एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 4 नवलपुर।
3: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
4: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए शोकको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: परिवर्तन साकोषको साधारण सभा सम्बन्धी सूचना। परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा यही असोज 10 गते शनिबार बिहान 10 बजेदेखि श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 को सभा हलमा हुने हुँदा यस संस्थाका सम्पूर्ण सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 10 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैंडाकोट 5 नवलपुर।
1: विजय खबरमा अब खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसम विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज 9 गतेदेखि असोज 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारी देखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्दै त्यस्तो आग्रह गर्नुभएको हो। साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न र तथा आवश्यक सावधानी अप्नाउन पनि अनुरोध गर्नुभएको छ। विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङ लगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्कता रहन आवश्यक रहेको विभागले जनाएको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रेन बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अप्नाउन विभागले अनुरोध गरेको छ। विभागले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनु भएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न, विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको ध्यान निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ। गैंडाकोट 2 स्थित गैंडाकोट इङ्ग्लिस स्कुलले कक्षा 8 अध्ययनरत विद्यार्थीमाथि शिक्षकबाट भएको शारीरिक सजायका क्रममा कानमा चोट लागेको घटनाप्रति दुःख व्यक्त गर्दै सम्बन्धित शिक्षकलाई सेवाबाट निष्कासन गरेको जनाएको छ। विद्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा असोज 4 गते शिक्षकबाट विद्यार्थीमाथि शारीरिक सजाय भएको र त्यस क्रममा विद्यार्थीको कानमा चोट लागेको उल्लेख छ। विद्यार्थीको सुरक्षा, सम्मान, मर्यादा र शारीरिक र मानसिक हित विद्यालयको सर्वोच्च प्राथमिकता भएको भन्दै कुनै पनि शिक्षक वा कर्मचारीबाट विद्यार्थीमाथि शारीरिक तथा मानसिक सजाय हुनु विद्यालयको नीति, शिक्षक आचार संहिता तथा प्रचलित कानुनको मर्म विपरीत रहेको विद्यालयले स्पष्ट पारेको छ। घटनापछि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा विद्यार्थीको कानको जालीमा 80% क्षति पुगेको र सुन्ने क्षमता घटेको भन्ने समाचार प्रकाशित भएको भन्दै विद्यालयले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्यालयले उक्त विवरण तथ्यहीन, अपूर्ण तथा भ्रामक रहेको दावी गरेको छ। वास्तविक अवस्था नबुझी र सम्बन्धित पक्षसँग प्राप्त जानकारी नलिई गरिएको पत्रचारले अभिभावक, विद्यार्थी, शुभचिन्तक तथा सरकारवालामा अनावश्यक भ्रम सृजना गरेको विद्यालयको भनाइ छ। विद्यालयका अनुसार समाचारमा पारिवारिक स्रोतले समेत आफूबाट त्यस्तो सूचना नदिएको र कानको जालीमा 80% क्षति पुगेको भन्ने विवरण अतिरञ्जित रहेको जानकारी विद्यालयलाई गराएको जनाएको छ। साथै सम्बन्धित अभिभावकले विद्यालयमा पेश गरेको अस्पतालको रिपोर्टमा समेत समाचारमा उल्लेख भए अनुसारको अवस्था नरहेको विद्यालयले जनाएको छ। विद्यालयले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सम्बन्धित शिक्षकलाई सेवाबाट निष्कासन गरिएको जनाएको हो। हाल सम्बन्धित विद्यार्थी सामान्य अवस्थामा विद्यालयको नियमित पठन पाठनमा रहेको पनि विद्यालयको विज्ञप्तिमा उल्लेख छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन शिक्षक तथा कर्मचारीलाई बाल मैत्री शिक्षण पद्धति, विद्यार्थीको मर्यादा र बाल अधिकार सम्बन्धी कानुनी अवस्था व्यवस्थाको पालना गर्न विद्यालय परिवार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि जनाएको छ। विद्यालयले सम्पूर्ण अभिभावक, शुभचिन्तक, विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई यस्ता घटना दोहोरिन नदिन सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दै घटनाबाट उत्पन्न असहजता तथा पीडाप्रति पुनः क्षमायाचना गरेको छ। नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटको 14 वार्षिक साधारण सभा सम्पन्न भएको छ। गैंडाकोट 9 स्थित वातावरण मैत्री बाल उद्यान क्षेत्रको परिसरमा आज आयोजित साधारण सभामा समूहले गरेका गतिविधि, आगामी योजना तथा वन संरक्षणमा संरक्षणका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु अधिकारीले सामुदायिक वनले वन संरक्षण, वातावरण संरक्षण तथा उपभोक्ताको हितमा गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले संरक्षणका लागि गतिविधि अघि बढाउन आग्रह गर्नुभयो। त्यस्तै सब डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले वनले वन संरक्षण तथा व्यवस्थापनका क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै जिल्लाकै उत्कृष्ट सामुदायिक वनका रूपमा प्राप्त गरेको सम्मानलाई आगामी दिनमा अझ राम्रो काम गर्ने प्रेरणाका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले वन डडेलो नियन्त्रण, वृक्षारोपण, वातावरण संरक्षण तथा उपभोक्ता मैत्री कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रराज सापकोटाले सामुदायिक वनले वन संरक्षणसँगै उपभोक्ताको हित र वातावरण संरक्षणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो। जिल्लाको उत्कृष्ट सामुदायिक वन तथा गणेशमान सिंह चौथो पुरस्कार प्राप्त हुनु समूहको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्दै प्रथम पुरस्कार प्राप्त गर्ने लक्ष्यसहित अघि बढ्ने बताउनुभयो। कार्यक्रममा गैंडाकोट वडा नम्बर 9 निवर्तमान वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, सुन्दरी सामुदायिक वनका अध्यक्ष बुद्धिराम गिरी, नन्दन सामुदायिक वनका अध्यक्ष हरिमाया अधिकारी तथा अभिनन्दित व्यक्तित्व देवीप्रसाद सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नारायणी सामुदायिक वनले जिल्ला स्तरमा उत्कृष्ट सामुदायिक वनको सम्मान तथा गणेशमान सिंह चौथो पुरस्कार प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट काम गर्दै प्रथम पुरस्कार प्राप्त गर्ने लक्ष्यका साथ अघि बढ्न शुभकामना दिएका थिए। वन संरक्षणसँगै उपभोक्ताको आर्थिक तथा सामाजिक विकासमा समेत सामुदायिक वनले थप कार्यक्रम ल्याउनु पर्ने वक्ताहरूको सुझाव थियो। उपभोक्ताको कार्यक्रममा उपभोक्ताको तर्फबाट उपभोक्ता सदस्य जीवनाथ कण्डेल र कमला ढकालले वन समूहले गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा उपभोक्तालाई लक्षित गरी विभिन्न सिपमूलक तथा आयोजन तालिम प्रभावकारी रूपमा दिन आग्रह गर्नुभयो। साधारण सभामा समूहको सचिव सीतागिरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष विमला मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यस्तै लेखा समिति संयोजक लक्ष्मी चौधरीले लेखा समितिको प्रतिवेदन तथा अनुगमन समितिको संयोजक मोतीलाल ढुङ्गानाले अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष धनपति सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समूहको सचिव सीतागिरीले गर्नुभएको थियो। साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारीका रूपमा कार्यालय सचिव हरिप्रसाद सापकोटालाई सम्मान गरिएको थियो। त्यस्तै समितिको तर्फबाट देवीकला कणेल सापकोटालाई पनि सम्मान गरिएको थियो। त्यस्तै दुईजना व्यक्तित्वलाई अभिनन्दन गरिएको कार्यक्रममा वन डडेलो नियन्त्रणमा सहयोग गर्ने अग्निदस्थालाई समेत सम्मान गरिएको थियो। साधारण सभाले वन संरक्षण, वातावरण सन्तुलन कायम राख्ने तथा उपभोक्ताको हितमा आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। भरतपुर अस्पतालमा गत साउन र भदौ महिनामा 122 सर्पदंशका बिरामीले उपचार गराएका छन्। तीमध्ये 12 विषालु सर्पले टोकेको र उपचारका क्रममा एन्टी स्नेक भेनम प्रयोग गरिएको अस्पतालले जनाएको छ। अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाका अनुसार साउनमा 56 र भदौमा 66 सर्पदंशका बिरामी उपचारका लागि अस्पताल गएका थिए। एन्टी स्नेक भेनम आवश्यक परेका बिरामीलाई सदन उपचार कक्षमा राखेर उपचार गर्ने गरिएको उहाँले बताउनुभयो। भरतपुर अस्पतालमा चितवनसँगै नवलपुर, मकवानपुर, तनहुँ लगायत जिल्लाबाट पनि सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्। गत वर्ष बाग अस्पतालमा 491 सर्पदंशका बिरामी उपचारका लागि आएका थिए। वर्षाको समयमा सर्पदंशका घटना बढी हुने गरेको अस्पतालले जनाएको छ। विशेष गरी खेतीपाती गर्ने समयमा सर्पदंशको जोखिम बढ्ने भए गरेको मियाले बताउनुभयो। विषालु सर्पले टोकेपछि पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हातखुट्टा चलाउन कठिन हुने, बान्ता हुने तथा बेहोश हुने जस्ता लक्षण देखिन सक्ने उहाँले जानकारी दिनुभयो। विष नभएको सर्पले टोकेमा भने सामान्यतया टोकेको स्थानमा घाउ हुने र सुन्निने हुन्छ। त्यस्तै रुखमा पाइने हरियो सर्पले टोकेमा रक्तस्राव र सुन्निने समस्या देखिन सक्ने उहाँले बताउनुभयो। सर्पले टोकेपछि बिरामीलाई दौडाउन, हिँडाउन वा अनावश्यक रूपमा चलाउन नहुने चिकित्सकको सुझाव छ। टोकेको अङ्गलाई स्थिर राख्दै सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने उहाँले बताउनुभयो। चितवनको क्षेत्रमा कोब्रा, करेट र भाइपर लगायतका विषालु सर्प पाइने भएकोले बरसातको समयमा विशेष सावधानी अपनाउन अस्पतालले आग्रह गरेको छ। कविडाँडा आख्यान पुरस्कार 2082 निलम कार्की निहारिकाको उपन्यास राजमातालाई प्रदान गर्ने भएको छ। कविडाँडा साहित्य समाजले प्रदान गर्दै आएको पुरस्कार यस वर्ष राजमातालाई प्रदान गर्ने निर्णय भएको आज भरतपुरमा भएको पत्रकार भेटघाटका क्रममा समाजका अध्यक्ष एलबी छेत्रीले जानकारी दिनुभयो। पुरस्कारको लागि राजमातासँगै क्षितिज समर्पणको तोर्किन र सीमा आवासको महायोग पनि उत्कृष्ट तिनमा परेको थियो। नगद 2,160,000 राशिको पुरस्कार यही आउँदो कार्तिक 14 गते प्रदान गर्ने कार्यक्रम तय भएको समाजका अध्यक्ष छेत्रीले जानकारी गराउनुभयो। उहाँका अनुसार 2075 सालबाट हरेक वर्ष प्रदान गर्ने गरी पुरस्कार स्थापना गरिएको हो। गत वर्ष 1,50,160 रुपियाँ राशिको पुरस्कार यस वर्ष थपेर 2,00,000 पुर्याइएको हो। 2081 पुरस्कार भने तीर्थ गुरुङको आख्यान हिउँको गीतले पाएको थियो। निलम कार्की निहारिकाको यसअघिको उपन्यास योगमायाले 2074 सालमा मदन पुरस्कार र चिरहरणले 2072 पद्मश्री साहित्य पुरस्कार प्राप्त गरिसकेको छ। करिब 2 दशक यता अमेरिका बस्दै आउनुभएकी निहारिकाले नेपाली साहित्यमा ऐतिहासिक कृति प्रकाशित गर्दै आउनुभएको छ। पश्चिम नवलप्रासी जिल्लाका 7 पालिकामध्ये बर्दघाट नगरपालिकाले जिल्लामै पहिलोपटक सामुदायिक विद्यालयमा आवासीय सुविधासहितको पठन पाठन सुरु गरेको छ। नगरभित्रका अति विपन्न, अभिभावकविहीन, अनाथ, भौगोलिक रूपमा विकट क्षेत्रका विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रम ल्याएको हो। नगरपालिकाको स्वीकृत सामुदायिक विद्यालयमा आवासीय कार्यक्रम सञ्चालन मापदण्ड 2083 बमोजिम चालु शैक्षिक सत्रदेखि कक्षा 6-12 लक्षित विद्यार्थीहरूका लागि यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। हाल यो आवासीय कार्यक्रम बर्दघाट वार्ड नम्बर 10 स्थित राजपूर्ण भद्र माध्यमिक विद्यालयमा सञ्चालन गरिएको छ, जहाँ हाल 30 जना

0: अभिभावक बनेर उभिएको छ। प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले भन्नुभयो, कार्यक्रमलाई पारदर्शी, व्यवस्थित र नतिजामुखी बनाउन हामीले स्पष्ट मापदण्ड तयार पारेका छौँ। छात्रावासमा बसोबास गर्ने विद्यार्थीको भौतिक सुरक्षा, स्वास्थ्य र पोषणयुक्त खानपानमा कुनै सम्झौता नहुने नहोस् भन्नका साथ वास्तविक खर्चको भौचरका आधारमा मात्र रकम निकासा हुने भएकोले स्रोतको दुरुपयोग पूर्ण रूपमा सुनिश्चित गरिएको छ। बजारमा अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घले हिजोदेखि लागू हुने गरी अण्डाको मूल्य प्रति क्रेट 10-15 रुपियाँसम्म बढाएको हो। सङ्घले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा ठुलो अर्थात् 9XL अण्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी 4,300 रुपियाँ र ठुलो अण्डाको मूल्य प्रतिपेटी 4,200 रुपियाँ तोकेको छ। नयाँ मूल्यअनुसार 9XL अण्डा प्रति क्रेट 615 रुपियाँ र ठुलो अण्डा प्रति क्रेट 600 रुपियाँ पर्नेछ। यसअघि भदौ 19 गतेदेखि लागू हुने गरी सङ्घले 9XL अण्डाको मूल्य प्रति क्रेट 605 रुपियाँ, ठुलो अण्डा 590 र मिडियम अण्डा 550 रुपियाँ तोकेको थियो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 9862124337।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 9851129163, 9550774503 र 9511184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। चितवनको सहरी क्षेत्रमा ट्राफिक लाइट जडान कार्य थालिएको छ। पहिलो दिन सोमबारदेखि नारायणगढको पुलचोकबाट काम थालिएको हो। सैचोकमा पनि बत्ती जडान गरिएको छ। यसबाहेक 24 कोटी, हाकिम चोक, केन्द्रीय बस टर्मिनल चोक र मालपोत चोक लगायतका मुख्य चोकमा ट्राफिक बत्ती जोडिने सडक विभाग अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाले जनाएको छ। कम्पनीका साइट इन्जिनियर धीरज रावतले भन्नुभयो, आगामी 2 हप्ताभित्र पुलचोकमा बत्ती बल्ने दावी गर्नुहुन्छ। काममा ढिलाइ भएको स्वीकार्दै उहाँ भन्नुहुन्छ, अब भने छिटोभन्दा छिटो काम सक्न प्रयत्न गरिरहेका छौँ, 20-21 दिनमा हामी काम सक्छौँ, उहाँले भन्नुभयो। सडकमा बत्ती बलेसँगै दुर्घटनाको जोखिम कम हुने र लेन अनुसार कायम गराउन सहज हुने तथा सडकमा सवारी अस्तव्यस्तता रोकिने विश्वास ट्राफिक प्रहरीको छ। बजारमा सवारी चाप बढ्दै जाँदा ट्राफिक बत्ती जडान गरेपछि सवारी दुर्घटना कम हुने जिल्ला ट्राफिक प्रहरीकाले चेतावनी जनाएको छ। चितवनको बजारमा 6 लेनको सडक बनिसक्दा समेत ट्राफिक बत्तीको व्यवस्था हुन नसक्दा सवारी चालक र यात्रु दुवैमा ट्राफिक नियम पालना गर्ने परिपाटी नभएको जिल्ला ट्राफिक प्रहरीकाले चितवनका प्रहरी वरिष्ठ नायब निरीक्षक विष्णु थापाले बताउनुभयो। ट्राफिक बत्ती जडान भएपछि सबभन्दा ठुलो कुरा त सवारी दुर्घटना न्यूनीकरण नै हो। उहाँले भन्नुभयो, ट्राफिक बत्तीको प्रयोग भनेको आफैमा एउटा सिस्टम हो, प्रक्रिया भएको हुँदा यस एकअर्कालाई पर्खने र सुरक्षित यात्रामा निस्कन पाइन्छ। यसबाट को अगाडि जाने भन्ने प्रतिस्पर्धा कम हुन्छ, त्यसले दुर्घटना कम हुन्छ भन्ने हाम्रो विश्वास छ, उहाँले भन्नुभयो। राष्ट्रिय संरक्षण सम्मेलन 2026

0: आजबाट सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलन 20 राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर सञ्चालन भएको हो। सम्मेलनको आज उद्घाटन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संरक्षण र विकासलाई एकअर्काको विरोधी नभई संरक्षण जीविकोपार्जन र राष्ट्रिय समृद्धि सँगसँगै अघि बढाउनुपर्ने बताउनु भयो। उहाँले आउँदा दिनमा संरक्षण र विकास एकसाथ अगाडि लैजानुपर्ने बताउनु भयो। मन्त्री चौधरीले पछिल्ला दिनमा नेपालले संरक्षणका क्षेत्रमा प्राप्त गरेका उपलब्धिमा मात्र सन्तुष्ट बन्न सक्ने अवस्था नभएको बताउनु भयो। सो अवसरमा बोल्दै उहाँले नेपालको जैविक विविधता पछिल्ला दिनमा गम्भीर दबावमा रहेको बताउनु भयो। उहाँले भन्नुभयो, वन अतिक्रमण, चोरी शिकार, अवैध व्यापार, वन डडेलो, मिचा प्रजातिको विस्तार, विषादीको प्रयोग, जल तथा वायु प्रदूषण, वासस्थान क्षयीकरण र मानव वन्यजन्तु द्वन्द्व जस्ता प्रमुख चुनौतीले नेपालको जैविक विविधतामाथि समस्या सिर्जना गरिएको छ। मन्त्री चौधरीले वन्यजन्तु संरक्षणसँगै स्थानीय समुदायको जीवन जीविकोपार्जन र सुरक्षा सुनिश्चित गर्नेतर्फ सरकार लागिरहेको बताउनु भयो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी असोज 9 गतेदेखि शुक्रबारदेखि असोज 11 गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै वायु सेवा कम्पनीलाई उडान सञ्चालनमा उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। वायु सेवा सञ्चालक सङ्घ नेपालले आफ्नो सदस्य वायु सेवा कम्पनीहरूलाई जारी गरेको सर्कुलर मार्फत उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका केही स्थानमा मेघगर्जनसहित चट्याङ र हावाहुरीको साथै भारी वर्षा हुन सक्ने सम्भावना जनाएको छ। विभागका अनुसार बाढी पहिरो तथा भूक्षयको जोखिम समेत रहेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत बुधबारसम्म 512 स्थानीय तहमा गाउँ नगर अधिवेशन भएको जनाएको छ। केन्द्रीय निर्वाचन समितिले पालिका अधिवेशन अन्तर्गत 58 जिल्लाका 512 पालिकामा अधिवेशन भएको जानकारी प्राप्त भएको जनाएको छ। समितिले बाँकी रहेका 241 पालिकामा बिहिबार र शुक्रबार पनि अधिवेशन जारी रहने जनाएको हो। समितिले विज्ञप्ति जारी गरेर बिहिबारदेखि भारी वर्षा हुने पूर्वानुमान रहेको भन्दै निर्वाचन अधिकृतहरूलाई आफू मातहतका पालिका, प्रदेशसभा र प्रतिनिधि सभाको अधिवेशन अनुकूल समय मिलाएर गर्न पनि निर्देशन दिएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आगामी दिशा, नेतृत्व, सङ्गठन, पुनर्गठन र वामपन्थी एकताको विषयमा छलफल भइरहेको छ। ललितपुरको भनी मण्डलको एक पार्टी प्यालेसमा आज बैठकको तेस्रो दिन हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका थिए। एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको आगामी दिशाबारे छुट्टै लिखित धारणा प्रस्तुत गर्नुभएको छ। भट्टराईले वामपन्थी एकतालाई संस्था थप्ने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउनु भएको छ। बैठकमा नेतृत्वको कार्यशैली, पार्टी सञ्चालनको विधि, संगठनको अवस्था र जनतासँग पार्टीको सम्बन्धबारे पनि केही सदस्यहरूले प्रश्न उठाएका थिए। विजय खबरमा अब खेल सम्बन्धी खबर। जापानमा भइरहेको 20 एसियाली खेलकुदमा कराँतेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। तेन्जिङले तोयो हासी जिम्मे जिएमका जिएममा आज भएको खेलमा लाओसका सायामान भाथानालाई रिपेचेजमा पराजित गर्दै कांस्य पदक जितेका हुन्। तेन्जिङले एक स्पोनसहित 9 स्कोर गरेका थिए। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पारेका हुन्। यसैबीच एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइसँग खेलेको नेपाल रहेको समूहमा चाइनिज ताइपे, श्रीलङ्का, थाइल्यान्ड छन्। अर्को समूहमा इरान, भारत, बङ्गलादेश र जापान छन्। नेपालले भोलिसम्म चरणको अन्तिम खेलमा श्रीलङ्कासँग खेल्नेछ। सन् 2019 चिनको हाङझाउमा भएको एसियाली खेलकुदमा कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यस पदक पनि पदकको आशा गरिएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। मौसम विपद जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी र सतर्कता अप्नाउन प्रधानमन्त्रीको आग्रह। गैंडाकोट इङ्ग्लिस स्कुलको ध्यानाकर्षण, विद्यार्थीमाथि शारीरिक सजाय दिने शिक्षक सेवाबाट निष्कासन। नारायणी सामुदायिक वनको 14 साधारण सभा सम्पन्न। कवि डाँडा आख्यान पुरस्कार राजमातालाई प्रदान गर्ने। भरतपुर अस्पतालमा 2 महिनामा 122 सर्पदंशका बिरामी। र संरक्षण र विकास सँगसँगै लैजानुपर्ने कृषि मन्त्री चौधरीको भनाई, चितवनमा ट्राफिक लाइट राख्न सुरु। विश्व एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। हस्त सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुविधे बिदा हुन्छु। नमस्कार।
1: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
2: अहिले साँझको 7 बज्यो।

0: पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98555 54692 र 98555 54968
3: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बोरामा पनि उपलब्ध छ
4: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार
3: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल
5: स्वाद मात्र होइन प्रेम पस्किने
6: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
7: जापानिज भाषा कहाँ
6: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
7: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
8: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778012294 मोबाइल 9809239894

0: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: सर, एउटा प्रश्न सोधौँ है।
3: सोधन
2: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
3: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
2: हस्, धन्यवाद सर।
4: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 35 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्थाको रूपमा परिचित गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुरको 35 औं वार्षिक साधारण सभा यही असोज 9 गते शुक्रबारका दिन श्रीराम पार्टी प्यालेसमा आयोजना गरिएको र सम्पूर्ण सदस्यहरूलाई साधारण सभामा उपस्थितिका लागि पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 9 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस गैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुर।

0: परिवर्तन साकोसको साधारण सभा सम्बन्धी सूचना। परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा यही असोज 10 गते शनिबार बिहान 10 बजेदेखि श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 को सभा हलमा हुने हुँदा यस संस्थाका सम्पूर्ण सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 10 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैंडाकोट 5 नवलपुर।
1: साधारण सभा सम्बन्धी सूचना। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 औं वार्षिक साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको 19 औं वार्षिक साधारण सभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको 17 औं वार्षिक साधारण सभा संयुक्त रूपमा यही असोज 9 गते शुक्रबार बिहान ठिक 11 बजे कैंडाकोट 2 काली गण्डकी चोक स्थित होटल द नारायणी पार्टी प्यालेसमा हुन गइरहेको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्रचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान ठिक 11 बजे, स्थान होटल द नारायणी पार्टी प्यालेस गैंडाकोट 2 काली गण्डकी चोक। वेदबन्धु रेग्मी, अध्यक्ष एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 4 नवलपुर।
2: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082696
2: कस्तो
3: गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
4: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने मजा
3: जाउँ न त जाउँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
4: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
5: ए ल ल जाऊ जाऊ
6: सबैजना
7: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9862124437
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
8: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
9: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
8: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नौलपुर
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
10: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
11: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
12: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
13: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556 98 833 र 598 834

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण, मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्रीको आग्रह, वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघको आग्रह।
1: जोखिम जोखिएका स्थानहरूमा राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
0: बाढी पहिरो जोखिम भएको क्षेत्रमा अब हरेक घण्टामा पूर्व सूचना दिइने, रसुवाको भोटेकोसी बाढीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइतीघर मण्डलामा प्रदर्शन, चीन सरकारद्वारा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानलाई डिएनए परीक्षणका लागि सहयोग,
1: राष्ट्रिय विद्युत विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ, दाँत र हड्डीका नमुनाहरूको।
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रुपियाँ पुग्यो, सेना र सुरक्षा निकायमा विशेष जोड दिने र सुरक्षा सुरक्षित नागरिकलाई विश्वास दिलाइने,
2: हामीले त्यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौँ।
0: र जापानमा भइरहेको विषम एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित।
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ्दो छ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ। बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सि शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र तह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
5: तयारी सुरु गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज, यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तिन, कमान्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने, वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सडक खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला, भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
4: उहाँले भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न र सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वमा पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सिआइएनसँग बताउनुभयो।
6: आज राति कुरा गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा, तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाडी र तराई भूभाग, बागमती प्रदेशको पहाडी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
4: भीषण वर्षाको अनुमानपछि वायु सेवा सञ्चालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सिआइएनसँग बताउनुभयो।
7: भन्ने जुन कुरा विपदको सूचना जारी गरेको थियो त्यही सूचनाको आधारमा र मैले बैठकको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम जोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै।
4: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सडक सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कडा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोसाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डिएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डिएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झन्डै 807 वटा नमुना प्राप्त गरिसकेको सिआइएनलाई जानकारी दिनुभयो।
8: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमुना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमुनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले अहिले डिएनए प्रोफाइल भएको एक दुईचोटि मात्र चेक भएको 600 नमुना छन् र त्यसमा हामीले लगभग 497 नमुनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमुनाहरूको।
4: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29,73,05,00,00,00 रुपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61,05,00,00,00 नयाँ ऋण लिएको छ भने 70,13,00,00,00 रुपैयाँ सामा भुक्तानी गरेको छ। रसुवाको भोटेखुसी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढीले बगाउनु अघिको सिसिटिभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजिदिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जलविद्युत आयोजनामा 2% सेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मोलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढाउन यस्तो व्यवस्था गर्न लागेको हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्र बहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानुनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली काङ्ग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली काङ्ग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 को उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित 1 जनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सिआइएनसँग बताउनुभयो।
9: नेपालको संविधान अनुसार आफ्नो दलको सदस्य बन्न पाउने यिनीहरूको हद 18 वर्ष देखिन्छ। नेपाली कङ्ग्रेसको संविधानलाई पालना गरेर 18 वर्षभन्दा तलका कुनै साथीहरूले क्रियाशील सभ्यता स्वैच्छिक आगमनमा भरिएको भए र कुनै ठाउँमा तपाईँको चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अभ्यावधि गर्ने काममा यसलाई नागरिकतामा पठाउने क्रममा तिस्ता साथीहरूलाई पनि यथास्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक हाम्रो विकास निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै निर पूरा भएपछि पार्टीको मेन स्ट्रिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौँ।
4: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलङ्कालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
0: सन्तोषी राहुल बाढी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा
10: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
12: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
13: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
13: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: बाढी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सडक खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी।
10: नजिकमा हाम्रो चाहिँ प्रसुति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदीबहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईँहरूलाई चाहिँ केही कम्प्लिकेसनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसुति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौँ र बसबाटै आउनुहुन्छ, उहाँलाई आउन गाह्रो भइरहेको छ, आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्, हामी सम्बन्धित निकायमा सम्बन्धित डाक्टर निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौँ। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो, त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ।

0: संकलन गरिराख्नु भएको छ। उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति, धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला। कुनै हिचकिचाट नगरिकन, कुनै डर न, कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनु होला। विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले, त्यहाँ धेरैवटा प्रश्नहरू छन् भाषागत रूपमा जटिल भए तापनि, तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला। को चाहिँ ठ्याक्कैमा पीडित हो, को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ, कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ, त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ। तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ। त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ। जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ। व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ।
1: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई। अब हाम्रो खानपानको कुरा गरौं। तपाईँको वरिपरि पाइने सागसब्जी, गेडागुडी, दुध, अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ। पोषणविद रुबिना कार्की,
2: तपाईँहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै, फापर, कोदो, भटमास भयो, त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ। र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन्, जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो, त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो, ढिँडो बनाएर खान सक्यो, त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो, या भुटेको भटमासलाई साँधेर खान सक्यो। त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ, सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
1: अस्थायी शिविरमा बसिरहेका गर्भवती, सुत्केरी र बालबालिकाले खानपानमा अझ बढी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रुबिना कार्की। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
4: व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
3: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
5: ए हो र राम सर, म पनि अब बजार या बनी बनाऊ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
9: सामाजिक

0: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा CIN-ले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
2: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा ऊ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
3: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खान नपाएर होइन कि, हामी खान नजानेर हामी धेरै रोगीहरू भइराखेका छौँ। खान नपाएर होइन, खान नजानेर। अहिले कुरो के छ भने जङ्क फुड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिँ नि तपाईँको देशले चाहिँ फेरि। तर कुरो के छ भने हामी खाना अहिले पनि खान पाए नपाएर होइन कि, खान नजानेर चाहिँ भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदै नखानुस्, लङ ग्रेन चामल खाँदै नखानुस्। किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ, त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन। धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाइरहेको त्यो आर्टिफिसियल चामल हो त्यो। त्यो नौने घिउमा तपाईँको यति मिक्स गर्छन्, त्यसमा के हाल्छ भने नौने घिउ तपाईँको 850-900-1100 पर्छ है पर किलोको। तर व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै, त्यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्त्वबाट त्यो घिउ भनेर छुट्याउने तत्त्व त्यहाँ खाद्य प्रदूषण पनि छैन।
2: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा, त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ, कसरी काम गरिरहेको छ?
4: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौँ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै, होलसेल बिक्री होस् या रिटेल बिक्री होस्, त्यो होल सबैका चरणमा, सबै चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पुरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्सन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो। एन्टिमर्टम भन्छौँ हामी, बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ। त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घन्टा आराम दिलाएर, आराम गराएर, भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर, तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले, मानवीय तरिकाले बध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
2: अलिकति धार्मिक दृष्टिले पनि, रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिदिनको लागि अनुरोध गर्दछु।
5: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावी मासु नखाऊ भन्छ। जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात् त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बदलेर खाऊ नै भन्दै चाडपर्व।
1: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासङ्घले आग्रह गरेको छ। बाढी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोसी बाढीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई DNA परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झन्डै 30 खर्ब रुपियाँ पुगेको छ र जापानमा भइरहेको 20औँ एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
7: अहिले रातिको 8 बज्यो।

0: परिवर्तन साकोषको साधारण सभा सम्बन्धी सूचना। परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा यही असोज 10 गते शनिबार बिहान 10 बजेदेखि श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 को सभा हलमा हुने हुँदा यस संस्थाका सम्पूर्ण सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानी साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 10 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैंडाकोट 5 नवलपुर।
1: साधारण सभा सम्बन्धी सूचना। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको 19 वार्षिक साधारण सभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको 17 वार्षिक साधारण सभा संयुक्त रूपमा यही असोज 9 गते शुक्रबार बिहान ठिक 11 बजे कैंडाकोट 2 काली गण्डकी चोक स्थित होटल द नारायणी पार्टी प्यालेसमा हुन गइरहेको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान ठिक 11 बजे, स्थान होटल द नारायणी पार्टी प्यालेस गैंडाकोट 2 काली गण्डकी चोक।
2: वेद बन्धु रेग्मी, अध्यक्ष एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 4 नवलपुर।
3: ओहो, मुसा कुदिरा छ, हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
3: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दगाट, सुस्तापूर्व।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
7: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
8: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
7: भयो दाई।
3: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: 29163 98554503 र 98511 84503 तपाईको सन्तुष्टि हाम्रो जिम्मेवारी।
1: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
2: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फनपार्क छ नि, त्यही गर हुन्न र।
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204437। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 35 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्थाको रूपमा परिचित गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुरको 35 औं वार्षिक साधारण सभा यही असोज 9 गते शुक्रबारका दिन श्रीराम पार्टी प्यालेसमा आयोजना गरिएको र सम्पूर्ण सदस्यहरूलाई साधारण सभामा उपस्थितिका लागि पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 9 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस गैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुर।

0: परिवर्तन साकोषको साधारण सभा सम्बन्धी सूचना। परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा यही असोज 10 गते शनिबार बिहान 10 बजेदेखि श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 को सभा हलमा हुने हुँदा यस संस्थाका सम्पूर्ण सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 10 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैंडाकोट 5 नवलपुर।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: साधारण सभा सम्बन्धी सूचना। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 औं वार्षिक साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको 19 औं वार्षिक साधारण सभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको 17 औं वार्षिक साधारण सभा संयुक्त रूपमा यही असोज 9 गते शुक्रबार बिहान ठिक 11 बजे कैंडाकोट 2 काली गण्डकी चोक स्थित होटल द नारायणी पार्टी प्यालेसमा हुन गइरहेको हुँदा सम्पूर्ण सेयर सदस्य महानुभावहरूलाई पत्रचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान ठिक 11 बजे, स्थान होटल द नारायणी पार्टी प्यालेस गैंडाकोट 2 काली गण्डकी चोक। वेदबन्धु रेग्मी, अध्यक्ष एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 4 9।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको पूर्वानुमानसँगै विपद प्रति कार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई कस्तो छ जोखिमको आकलन?
1: भोलिदेखि इम्प्याक्ट देखिने सुरुमा पूर्वा चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
0: भोटे कोशी त्रिशुली बारीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा,
2: के गर्ने होला, कहाँ पसल लाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीडा लागेर निन्द्रा लाग्दैन हामीहरू।
0: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसङ्गमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लडाईँ सुरु। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लडाईँ सुरु भएसँगै त्यहाँ पूर्ण स्तरको गृहयुद्ध सुरु हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लडाकु बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले सङ्घीय फौज विरुद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5 लाख भन्दा बढी मारिएका थिए। बीबीसीका काल्किडान इबेलटाल भन्छन्, टिग्रेका लडाकु बलले सङ्घीय सरकारले शान्ति सम्झौताको उल्लङ्घन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति, विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध सुरु भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाइ सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिई राख्ने गरिएको बताएका थिए। सईदले आफू विरुद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रुसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाइ छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रिटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाइको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।

0: प्रभाव देशभर रहे पनि गण्डकी लुम्बिनी र कर्णाली प्रदेशमा बढी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी सुरुमा तपाईँहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौँ।
1: हाम्रो आकलन अहिले सुरुमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठुलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको त देखाएको छैनौँ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बङ्गालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ। जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते 9 गते 10 गते 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले चाहिँ यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन थोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउनु हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
0: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठुलो विनाशकारी बाढीको सामना गरेको यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
1: हामी सबै तिनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपद व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ पहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्नेसम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
0: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
1: हाम्रो चाहिँ धेरै शक्ति भोटेपछिमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यति क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामी हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुनसक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
0: उपप्रतिजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
1: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। ताडीमा जोखिम मोलेर चाहिँ दाउरा सङ्कलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अभिज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब लागौँ हालैको भोटेकोशी त्रिशुली बाढीले प्रभावित भएको नुवाकोटतर्फ। बाढीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजी रोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाइ छ। शक्तिमाया तामाङको रिपोर्ट।
2: विनाशकारी बाढीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्केले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
3: के गर्ने होला, कहाँ पसल लाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीडा लागेर निन्द्र लाग्दैन। हामीहरू कमसेकम हाम्रो 5 गएछ भने हामी 2 दाजुभाइ दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
2: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
4: त्यो हाम्रो एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडौँको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
2: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपडा व्यवसाय गर्दै आएकाहरू अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढी पहिले त्रिशुलीमा कपडा व्यवसाय गर्दै आएका

0: नदिम आलमले बताए।
1: पुर्खौली व्यापार थियो, कपडाको व्यापार। दाई र मेरो स्टक र टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्ति मलाई केही पीड छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगीभर मेहनत गर्नु छ। गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ, सकिँदैन, बास दिनु पर्यो, कहाँ दिन सक्छ? त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
0: बाढीको कारण विस्थापित भएर अनेत्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: अब खेलकुदको एउटा प्रसङ्ग संक्षेपमा। 20 एसियाली खेलकुदमा कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौलसम्मको खेलमा शेर्पाले लाओसका खेलाडीलाई 9-1 अङ्कले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाडीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाडीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जितपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुसी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिसन 2026 मार्फत 1 स्वर्ण र 2 दोहोरो पदकको लक्ष्य राखेर खेलाडीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाडीहरू सहभागी छन्। अब एकैछिन लागौं पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही शहरमा व्यावसायिक उडान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उडान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा, पोखरा दुबई अन्तर्देशीय उडान सुरु गरेको छ। फ्लाई दुबईको नियमित उडान सुरु सँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
4: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि लन्च जान पाउँदा यसरी खुसी व्यक्त गर्दछन् पोखरा 22 पोम्दीका रञ्जन बराल।
5: पहिलो क्वान्टी 5 म जान पाउँदाखेरि एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने चाहिँ एकदम खुसी लागिरहेको छ।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोला।
6: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट हबको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भने चाहिँ अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाई दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका सहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाई अप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरण हुँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका छौँ।
3: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाबाग विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्। विश्वमणि बराल, बीबीसी पोखरा।
2: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय बासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः सुरु हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
7: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको सुरुवात गरेको आरोप लगाएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सयों रेडियो, हजारों रेडियो कर्मी,
1: विजय तांचे, विवाह पार्टी सेमिनार वा आरामदाय बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
2: अहिले रातिको 9 बज्यो
3: होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरुमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौं माइती घर स्टिम जिरा चामल
4: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
5: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
6: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
7: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
8: ध्यान दिनुहोस् आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ अनावश्यक खर्च घटाऊ नियमित बचत गरौँ सहकारीमा बचत गर्दा सुरक्षित भविष्य सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्ता पूर्व
9: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
10: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
11: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
12: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
13: सर्जरी सम्बन्धी सेवा हाड जोडी सम्बन्धी सेवा स्त्री तथा प्रसूति रोग सेवा बाल रोग सेवा न्युरो सर्जरी सेवा
14: न्युरो साइकियाट्रिक सेवा
13: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
11: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन फोन 056-525-514 र 525-517
15: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
16: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ
15: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 35 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्थाको रूपमा परिचित गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुरको 35 औं वार्षिक साधारण सभा यही असोज 9 गते शुक्रबारका दिन श्रीराम पार्टी प्यालेसमा आयोजना गरिएको र सम्पूर्ण सदस्यहरूलाई साधारण सभामा उपस्थितिका लागि पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 9 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस गैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुर।

0: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
1: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाई गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
2: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: FM 101.6 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: जय माता मौला काली
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनेटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
3: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नौलपुर
5: सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपुत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: परिवर्तन साकोषको साधारण सभा सम्बन्धी सूचना। परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा यही असोज 10 गते शनिबार बिहान 10 बजेदेखि श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 को सभा हलमा हुने हुँदा यस संस्थाका सम्पूर्ण सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानी साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 10 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैंडाकोट 5 नवलपुर।
1: साधारण सभा सम्बन्धी सूचना। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 औं वार्षिक साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको 19 औं वार्षिक साधारण सभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको 17 औं वार्षिक साधारण सभा संयुक्त रूपमा यही असोज 9 गते शुक्रबार बिहान ठिक 11 बजे कैंडाकोट 2 काली गण्डकी चोक स्थित होटल द नारायणी पार्टी प्यालेसमा हुन गइरहेको हुँदा सम्पूर्ण सेयर सदस्य महानुभावहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानी उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान ठिक 11 बजे, स्थान होटल द नारायणी पार्टी प्यालेस गैंडाकोट 2 काली गण्डकी चोक। वेदबन्धु रेग्मी, अध्यक्ष एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 4 नवलपुर।
2: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
3: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यसबेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभ

टीकाका चरणमा हार्दिक नमन। तपाईँको अन्तर्दिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजयएफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद वसाईमा तपाईँ हामी दिव्य यात्रा गरिरहेका छौँ। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानीको 5 बजेदेखि सुन्दै आउनु भएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल असोज 8 गते बिहिबार, तदनुसार सेप्टेम्बर 24 तारिक सन् 2026, अहिले भाद्र शुक्ल पक्षको त्रयोदशी तिथि। त्रयोदशीको घडी बेला रहेको छ 40:15, जसको अवधि हुनेछ रात्रिको करिब 10 बजेसम्म, अर्थात् 9:59 रहेको छ। यसै गरी धनिष्ठ नक्षत्र रहेको छ 11:21, जसको अवधि हुनेछ आज बिहानको 10:26। यसै गरी तृतीय योग रहेको छ, कर्णमा कौलभ कर्ण छ, साथै तैतिल कर्ण पनि रहेको छ। श्री वत्स योग रहेको छ। यसै गरी कुम्भ राशिमा चन्द्रमाको अवस्थिति अहोरात्र नै रहेको छ। दिनमान 30:08 रहेको छ। सूर्योदय बिहान 5:53 हुँदैछ भने सूर्यास्त साँझ 5:57 हुनेछ। आज प्रदोष व्रतमको दिन रहेको छ। सायङ्कालमा भगवान शङ्करको विशेष उपासना, आरती, पुष्पाञ्जली, स्तोत्र पाठ, पारायण तथा मन्त्र जपादि कर्म सम्पन्न गर्दै प्रदोष व्रतम पूर्ण गरिन्छ। आउनुहोस् यस पवित्र दिनमा सर्वप्रथम शक्तिमय माता भगवती देवीको उपासनामा हामी तल्लीन बनाऊ। ओम या देवी सर्वभूतेषु शान्ति रूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै मौलकाल्यै नमो नमः। शान्ति स्वरूपिणी देवी भगवती मौलकालिका अर्थात् जो सबैका मनमा शान्ति प्रदान गर्नुहुन्छ, उनै शक्तिमय माताको उपासनाबाट जीवनमा कल्याण प्राप्ति होस्, शान्ति प्राप्ति होस् भन्ने कामना सहित यो शुभ बिहानीमा तपाईँ हामी पवित्र मन, पवित्र वचन र कर्म सबै भगवती देवीका भक्तिभावमा अर्पण गर्दै यो चिन्तनमा उभिएका छौँ। आउनुहोस् भक्ति साधक, यो ऐतिहासिक धार्मिक पर्यटकीय दृष्टिबाट महत्त्व राख्ने पवित्र भूमि तपाईँको गन्तव्यको पहिलो रोजाइ हुन सक्छ। सबै थरीका मानिसलाई आफ्नो अनुभूति अनुसार सबैको मन रङ्गाउन सक्ने यो पवित्र पावन भूमि प्राकृतिक सौन्दर्यको एउटा छुट्टै विशिष्ट छटाका रूपमा रहेको छ। प्रकृतिको सौन्दर्यले नतानिने मन कुन्चाइपो हुन्छ र सबैको मनलाई आकर्षण गर्छ, र यो आकर्षणमाथि थप अत्याकर्षण भगवती देवीको उपासना नै हो। जहाँ पुगेर श्रद्धालुहरू आफ्नो भक्तिभाव अर्पण गर्दै आफ्ना आँटे ताकेका कामहरू पूर्ण गर्न सफल बन्नुहुन्छ, तपाईँलाई पनि यो पवित्र भूमिमा सदैव स्वागत छ। भगवती देवीको उपासना गरी कृतकृत्य बन्नुहोस्। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै र भगवती देवीको चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवती सरस्वती माताको यो भजन।

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा यो सुमधुर भक्ति गायन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्ति साधक। हामी महाभारतीय ऐतिहासिक कथा वृत्तान्तको वर्तमानमा समय सान्दर्भिकता के रहेको छ भन्ने विषय श्रृङ्खलालाई उठान गरिरहेका थियौँ। आज पनि महाभारत उत्तिकै सान्दर्भिक छ, उत्तिकै जनजीवन सापेक्ष छ त यस कुराको विमर्शका लागि हामीले यसैभित्र रहेका विभिन्न प्रसङ्गहरू र तीबाट प्राप्त हुने सन्देश र शिक्षालाई ग्रहण गर्नुपर्ने हुन्छ। तद अनुरूपले हेर्दा महाभारत यस्तो किसिमको व्यावहारिक तथा विभिन्न दृष्टिकोणबाट महत्त्व राख्ने पवित्र ग्रन्थ हो, जसमा इतिहास, धर्म, दर्शन, समाज, राज्यका नीतिहरू, जनता भएर गर्नुपर्ने काम कर्तव्यका सन्दर्भमा चर्चा गरिएको छ। जसमा महाभारतको कथा प्रसङ्गलाई सुरु गर्नु पूर्व जन्मेजयजीले प्रश्न सोध्नु भए अनुसार वैशम्पायन ऋषिले महाभारतीय वृत्तान्तलाई बताउँदै हुनुहुन्छ। यद्यपि व्यासद्वारा रचित यो शास्त्रलाई वैशम्पायनले अध्ययन गरेर तद अनुरूप जन्मेजयको प्रश्न अनुसार अगाडि बढ्नु भएको हो। परीक्षित पुत्र जन्मेजय जो अत्यन्तै धार्मिक, विभिन्न कला निष्णात, शक्ति सम्पन्न, अत्यन्तै विनीत भावका महान नृपति थिए। एउटा शासकमा राजामा हुनुपर्ने जुन सद्गुण हुन् ती सबै जन्मेजयमा परिपूर्ण रहेका थिए भन्ने उल्लेख यस ग्रन्थमा पाइन्छ। भन्नुको अर्थ के भने, जसले म राष्ट्रको नेतृत्व गर्छु, समाजको नेतृत्व गर्छु भन्ने अभिलाषा राख्दछन् भने उनीहरू सकेसम्म सबैभन्दा राम्रो व्यक्ति बन्नु आवश्यक छ। किनकि संसारमा, समाजमा नराम्रा व्यक्तिहरू त छँदैछन् नि, तिनलाई सही बाटो देखाउन, सही बाटोमा ल्याउन एउटा आदर्श सिकाएर यस्तो बन्नुपर्छ है भनेर एक रूपतामा समाजलाई बाँध्नको लागि त आफू उदाहरणीय बन्नै पर्ने हुन्छ। त्यस्तो व्यक्ति उदाहरणीय बन्न सक्छ जसले समाजको नेतृत्व गर्छ, सिङ्गो राष्ट्रको नेतृत्व गर्छ। असल व्यक्ति राष्ट्रमा मात्रै सीमित रहँदैन, विश्वकै नेतृत्व गर्न सक्छ, तसर्थ गुणशील सम्पन्न हुनुपर्छ भन्ने कुरालाई यो महाभारतीय ग्रन्थले हामीलाई सिकाउँदछ, जुन हामी सबैका लागि उपयुक्त छ। व्यासीका सन्दर्भमा उल्लेख गरिएको छ जन्मेजयलाई सुनाइने कथामा जुन वैशम्पायन ऋषि सुनाउँदै हुनुहुन्छ। व्यासी भनेका स्वयं भगवान् श्री विष्णुका दिव्य अवतार हुनुहुन्छ, जसलाई कृष्ण द्वैपायन भनिन्छ। कृष्ण द्वैपायन, द्वैपायनको अर्थ हुन्छ द्वीप अर्थात् टापुमा जन्म लिनेवाला। जुन महाभारत र वेदमा उल्लेख गरिए अनुसारको लक्षण हेर्ने भने हाम्रै नेपाल राष्ट्रको तनहुँ जिल्लाको दमौली, जहाँ कास्की तर्फबाट बग्दै आएकी सेती नदी र माद्रिका लमजुङ कास्की हुँदै बहने माद्रिका अर्थात् मादी नदी, यी दुईको सङ्गम जुन दोभान छ त्यसलाई द्वीप भनिन्छ। त्यस्तो टापुमा जन्म लिनुभएको, अवतार लिनुभएको हुनाले भगवान वेदव्यासलाई कृष्ण द्वैपायन भनिन्छ, जो पराशर पुत्र सत्यवती पुत्र हुनुहुन्छ। सत्यवतीको इतिहास पनि तनहुँको दमौली वरिपरको सेरोफेरोसँग जोडिएको छ। यस्तै गरी व्यास गुफा, जुन स्वयं वेदव्यासले तपस्या गर्नुभएको गुफाको कारण व्यास गुफा भनेर यो पौराणिक इतिहासलाई हेरेर आधार मानेर हाम्रा पूर्वजहरूले पत्ता लगाउनु भएको भूमि हो। यस्तै मत्स्यगन्धा, सत्यवती वर छावदी बाराही जस्तो पवित्र भूमि जहाँ माछालाई देवीका रूपमा पूजन गरिन्छ, यहाँ माछाहरू हुनु र छावदी बाराही देवीका रूपमा त्यहाँ रहनुले सत्यवती मत्स्यगन्धाको इतिहासलाई समेत जोडेको छ। यसका सन्दर्भमा विद्वानहरूले धेरै ऐतिहासिक तथ्य प्रमाणहरू खोजेर ठुलै ग्रन्थ प्रकाशन गर्नुभएको छ। यी सबै कुरालाई आधार मान्दाखेरि भगवान श्री वेदव्यासको जन्मभूमि तनहुँको दमौली पवित्र भूमिमा रहेको यथेष्ट प्रमाण फेला पर्दछन्। त्यसकारण तपाईँ हामी पनि गौरवशाली छौँ, भाग्यशाली छौँ, जसमा भगवान श्री वेदव्यासले अवतार लिनुभएको यो पवित्र भूमि नेपाल भूमिमा रहेर यी तपस्या र साधनाका कुराहरू सुन्न र ग्रहण गर्न पाइरहेका छौँ। आउनुहोस्, भगवत उपासनाका लागि एउटा मिठो भजन श्रवण गर्दैछौँ।

सुन्दै हुनुहुन्थ्यो गणप्रिय आवाजमा यो सुमधुर भक्ति गायन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्त साधक श्री वेदव्यास। पाण्डवहरूका पितामह सत्यवतीका गर्भबाट यमुना अर्थात् नदीका तीरमा अवतरित हुनुभएका पाण्डवका पितामह जन्मदेखि अर्थात् सानै उमेरदेखि नै स्वेच्छाले हरेक कुराहरूमा पारङ्गत हुँदै अङ्ग प्रत्यङ्ग सहित वेद तथा वेदाङ्ग इतिहासहरूको ज्ञान प्राप्त गर्नुभएको, तपस्या वेदाध्ययन व्रत उपवास स्वाभाविक शक्ति र विचारबाट मात्रै प्राप्त गर्न नसकिने विशिष्ट किसिमको ज्ञान वेदव्यासले प्राप्त गर्नुभएको थियो। त्रिकालदर्शी सत्यव्रत परम पवित्र सगुण निर्गुण स्वरूपका तत्त्व ज्ञाता पनि हुनुहुन्थ्यो वेदव्यास, र उहाँलाई सम्पूर्ण सभासदहरूले भगवान वेदव्यासलाई सम्मानपूर्वक पूजन गरेका थिए। त्यसपछि जन्मेजयले सभासदहरूका साथमा बडो विनित भावमा प्रश्न गर्दछन्, कौरव र पाण्डवहरूको सबै गतिविधिलाई प्रत्यक्ष रूपमा देख्ने तपाईँ हुनुहुन्छ, त्यसकारण उहाँका चरित्रलाई श्रवण गर्ने अवसर प्राप्त होस् भनेर जन्मेजयले निवेदन गरेका छन्। अगाडिका सन्दर्भ हामी जोडिनेछौँ। आज भने समयको प्रवाहशील गतिसँगै विदा हुने तर्खरमा छौँ। यस अवधि भर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमको माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाका चरणमा अर्पण गर्दै आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।

0: एनसी एग्रोटेक को उत्पादन च्याऊ भनेकै राजा च्याऊ।
1: जलवायु परिवर्तनको विषय राजनीतिक एजेन्डा बन्न 18 वर्ष लाग्यो। घट्दै पानीको भण्डार, बेपत्ताको पहिचान गर्न डिएनए परीक्षण हुँदै र आजदेखि भीषण वर्षाको जोखिम भएकाले सतर्कता अपनाउन अपिल लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको बाँदर लागेपछि अकबरे खुर्सानीको खेती आमदानी मनज्ञ शीर्षकको शुभ समाचार।
2: स्याङ्जाको वालिङ 13 तारु खोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान मकै जस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारु खोलामा करिब 60 रोपनी क्षेत्रफलमा 70,000 भन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ। वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजना अन्तर्गत केदारनाथ कृषि फार्म मार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका सञ्चालक दयाराम पाठकले बताए। धान मकै लगायत खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट राम्रो आमदानी हुने र बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको उनले बताए। गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ। सञ्चालक पाठकले भने उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौँ, माग अनुसार बजारमा पुर्याउन सकेका छैनौँ। हाल 2-3 दिनमा करिब 300 किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ। यहाँ उत्पादित खुर्सानी यशोदा फुड्स प्राली बुडवल स्थित तरकारी मण्डी र स्थानीय बजारमा सहजै खपत हुने गरेको उनले बताए।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
4: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
0: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली न्यूनचापीय प्रणालीका कारण नेपालमा आजदेखि 11 गतेसम्म भारी वर्षा र हिमपातको उच्च जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सम्भावित विपदलाई ध्यानमा राख्दै देशभरका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी हिमाली क्षेत्रमा भारी हिमपात र पहाडी तथा तराई क्षेत्रमा भारी पहिरोको जोखिम बढेपछि सरकारले देशभरका संयन्त्रलाई हाई अलर्टमा समेत राखेको छ। महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। यसमै बङ्गालको खाडीको मध्य भूभागमा विकसित भएको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै नेपालतर्फ सरेको छ। यसको प्रभावले बुधबारबाटै कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई वर्षा सुरु भइसकेको छ। यो प्रणाली बिहिबारसम्ममा अझै शक्तिशाली रूपमा जमिनमा प्रवेश गर्ने र देशैभर यसको प्रभाव पर्ने महाशाखाले जनाएको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार आगामी शुक्रबारदेखि आइतबारसम्मका देशका सबैजसो भागमा पानी पर्नेछ। उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा हुने समेत सम्भावना छ। यी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ। त्यसै गरी मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि धेरै भारी वर्षा हुने र कडारी प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ। पानी त देशैभरि पर्छ र सबै प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ। मौसमविद ढकालले भने अति भारी वर्षा र अति भारी हिमपातको सम्भावना विशेष गरी गण्डकी प्रदेशमा रहेको छ। त्यस्तै उनले टाढा र रातिको यात्रा नगर्न समेत अपिल गरेका छन् भने घण्टा घण्टामा एसएमएस समेत अलर्ट राखिएको छ। सुरक्षित हुन प्रधानमन्त्रीले समेत आग्रह गरेका छन्। भीषण वर्षाको जोखिम, सतर्कता अपनाउन अपिल शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
2: मूलधारको राजनीतिक एजेन्डा बन्न 17 वर्ष शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। 17 वर्ष अघि सन् 2009 काला पत्थरमा मन्त्री परिषद बैठक राख्दा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालमाथि सगरमाथा हेर्ने बहाना भनेर धेरैले सस्तो टिप्पणी गरेका थिए। त्यसबेला सरकारको प्रमुख एजेन्डा बनेको जलवायु परिवर्तनको मुद्दा अहिले न्याय खोज्ने कोसे ढुङ्गा बन्ला भनेर सायदै विश्वास थियो। त्यसै त लामो समय केही गैर सरकारी संस्था र केही विश्वस्तरीय सेमिनारमा जलवायु परिवर्तन अनुकूलन र कार्बन उत्सर्जनको मुद्दा बने पनि नेपाली राजनीतिको मूलधारमा प्रवेश गरेको थिएन। जलवायु परिवर्तनको विश्वव्यापी असरतर्फ विश्व समुदायको ध्यान खिच्न तत्कालीन सरकारले ऐतिहासिक कदम चालेको प्रसङ्ग पूर्व प्रधानमन्त्री नेपाल स्मरण गर्छन्। मालदिव्सले समुद्रमुनि मन्त्री परिषदको बैठक बसेर विश्वलाई सन्देश दिए झैं नेपालले पनि आफ्नै विशिष्ट भौगोलिक पहिचान अनुसार हिमाली क्षेत्रमै बैठक बस्ने मौलिक विचार अघि सारेको उनले बताए। नेपालले काला पत्थर बैठक स्मरण गर्दै भने समुद्र भएको देशले पानीमुनि बैठक बस्छ भने पहाड भएको देशले पहाडको टाकुरामा किन नबस्ने त्यो विचार आयो हाम्रो दिमागमा। अन्तर्राष्ट्रिय स्तरमा टापु र तटीय राष्ट्रहरूले जस्तै विश्वभरका झण्डै 50 हिमाली र 44 अल्प विकसित देशहरूले पनि संगठित भई आफ्ना अधिकार र एजेन्डाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। विश्वमा 46 टापु देशहरू छन्, नदी तटीय देशहरू 150 छन्, हिमाली देशहरू झण्डै 50 मात्रै छन्। यो 50 भएको हिमाली देशले पनि पहल किन नगर्ने? अल्प विकसित राष्ट्रहरू 44 संख्यामा छन्, नेपालले प्रति प्रश्न गरे। यो खबरसँगै गुटेरेसले नै उठाइदिए नेपालको जलवायु मुद्दा शीर्षकमा अन्नपूर्ण पोस्टमै खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा नेपालको धारणा राख्नु अघि नै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालय र जलवायु सङ्कटलाई विश्व मञ्चको बहसको केन्द्रमा ल्याएका छन्। महासभाको उच्चस्तरीय सामान्य बहस उद्घाटन गर्दै गुटेरेसले 3 वर्ष अघि नेपालको हिमाली क्षेत्रमा आफूले दिएको चेतावनी स्मरण गरे। उनले सन् 2023 नेपाल भ्रमणका क्रममा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषय उठाउँदै विश्वको छानो भत्किँदैछ भनेर चेतावनी दिएको उल्लेख गरे। अहिले नेपालमा देखिएका विनाशकारी घटनाले जलवायु सङ्कटका प्रभाव आफूले चेतावनी दिए भन्दा पनि छिटो र गम्भीर रूपमा देखिन थालेको उनको भनाई थियो।
1: घट्दै पानीको भण्डार शीर्षकमा खबर छ। विश्वका लागि स्वच्छ पानीको अभाव अब सामान्य विषय बनेको र जलचक्र अनियमित हुँदै गएकाले पूर्वानुमान गर्न कठिन बन्दै गएको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले देखाएको छ। संयुक्त राष्ट्रसङ्घीय मौसम सम्बन्धी निकाय विश्व मौसम संगठन डब्ल्युएमओले सार्वजनिक गरेको जलस्रोतको विश्वव्यापी अवस्था 2025 यस्तो देखाएको हो। डब्ल्युएमओले विश्वमा नदीको बहाव, भूमिगत पानी र हिमनदीमा दीर्घकालीन असन्तुलन देखिन थालेको भन्दै तत्काल यो चुनौतीको सम्बोधन गर्न सरकारवाला पक्षलाई समेत सुझाएको छ। यो 1 वर्षको खराब अवस्थाका कारण नभई 1 दशकदेखि देखिँदै आएको निरन्तर संकेत हो। डब्ल्युएमओ की महासचिव सेलेस्टे साउलाले हालै प्रतिवेदन सार्वजनिक क्रममा भनेकी छन्। पछिल्लो 35 वर्षमा विश्वभर नदीमा बहावका हिसाबले सबैभन्दा सुक्खा वर्षका रूपमा सन् 2025 रहेको प्रतिवेदनमा उल्लेख छ। 2025 विश्वका नदी बेसिन क्षेत्रको 36% भूभागमा बहाव औसतभन्दा कम थियो। ऐतिहासिक रूपमा सामान्य बहाव भएका नदीहरूमा समेत लगातार 7 वर्ष बहाव घटेको पाइएको छ। यसले विश्वको जलचक्र झन अनियमित र पूर्वानुमान गर्न कठिन बन्दै गएको समेत डब्ल्युएमओले बताएको छ। पानीसँग सम्बन्धित चरम घटनाले समुदाय र अर्थतन्त्रलाई निरन्तर तहस नहस पारिरहेका छन् भनिएको छ। त्यस्तै भूमिगत पानी, हिमनदी, हिउँ, माटोको चिस्यान, ताल तथा जमिनमा सञ्चित अन्य ताजा पानीले सुक्खा र सुक्खा मौसममा महत्त्वपूर्ण सुरक्षा कवचको काम गर्छन्। साउलेले यी तुलनात्मक रूपमा ढिलो परिवर्तन हुने पानी भण्डारलाई पृथ्वीको बचत खाताको संज्ञा दिएकी छन्। परम्परागत रूपमा यी भण्डारले खराब वर्षको असर केही समयसम्म थेग्ने गरेको र 1 वर्ष वा 1 मौसममा पानी कम पर्दैमा त्यसले तत्काल पानीको सङ्कट निम्त्याउने अवस्था हुँदैन थियो, तर अहिले यो बचत खाता नै घट्दो क्रममा छ उनले भनेकी छन्। उनका अनुसार सन् 2014 2016 जमिनमा सञ्चित पानीको मात्रा घटिरहेको छ। भूमिगत पानीको सतह पनि धेरै क्षेत्रमा घट्दै गएको छ। घट्दै पानीको भण्डार शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
2: रसुवा लाइफलाइन बन्द, त्रिशुली वारिपारी छैन सम्पर्क शीर्षकमा अन्नपूर्ण पोस्टले खबर छापेको छ। भदौ 10 गते भोटेको सिउँदै त्रिशुलीमा आएको बाढीले बजारको पुल बगायो। रसुवासँगको सम्पर्क त टुट्यो नै, त्रिशुली बजारकै बासिन्दा पनि कोही वारी छुटे, कोही पारी नै रहे। सडक सम्पर्क विच्छेद हुँदा नदी वारी र पारीकै सम्पर्क टुट्यो। स्थानीय राजकुमार नापितले भने, त्रिशुली बजारको पुलबाट दैनिक 2500 देखि 4000 सम्म सवारी साधन आवत जावत हुन्थे। त्यसमध्ये चीन नेपाल व्यापारमा प्रयोग हुने ठूला मालवाहक ट्रक तथा कन्टेनर मात्रै दैनिक करिब 150 देखि 300 सम्म ओहोर दोहोर हुने गरेको स्थानीय प्रशासनको भनाइ छ। रसुवागढी केरुङ नाकाबाट सामान ओसार पोसार गर्ने यस्ता मालवाहक सवारीका लागि त्यो सडक प्रमुख मार्ग हो। नुवाकोटको त्रिशुली बजारको पुल दुई किनारा जोड्ने माध्यम मात्रै थिएन, त्रिदेशीय नाकाको लाइफ लाइन थियो। भदौ 10 को भोटेकोशी बाढीले पुल बगाइदिएपछि त्रिदेशीय नाका ठप्प छ, नुवाकोट त्रिशुली सम्पर्क विच्छेद छ। एक महिनासम्म पनि पुल नबन्दा बाढी पीडित सर्वसाधारणले शास्तिमाथि शास्ति भोगिरहेका छन्।
1: बेपत्ताको पहिचान गर्न डिएनए परीक्षण शीर्षकमा खबर छ। भोटेकोशी र रसुवा क्षेत्रमा आएको बाढीमा बेपत्ता तथा ज्यान गुमाएकाको पहिचानका लागि संकलित नमूना मध्ये करिब 1900 को डिएनए प्रोफाइलिङ गरिएको छ। 3345 नमूना संकलन भएकोमा 1410 शव फेला परेका छन्। तीमध्ये 112 जनाको मात्र पहिचान भएको छ। भोटेकोश्री रसुवा लगायत क्षेत्रमा बाढीमा बेपत्ता तथा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डिएनए परीक्षण प्रक्रिया अगाडि बढाएको, बाढीका कारण शव छेदविच्छेद र पहिचान गर्न नसकिने अवस्थामा फेला परेकाले वैज्ञानिक माध्यमबाट आफन्त पहिचान गर्न संकलित डिएनए नमूनाको परीक्षण भइरहेको छ। नेपाल प्रहरीका अनुसार बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि संकलन गरिएका 3345 नमूना मध्ये करिब 1900 को डिएनए भइसकेको छ भने नेपाल प्रहरी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले डिएनए परीक्षण गरिरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट 6145 जना बेपत्ता भएका छन्। 1410 शव फेला परेका छन्। तीमध्ये 112 जनाको मात्रै पहिचान भएको छ। नास्टका वरिष्ठ वैज्ञानिक रामचन्द्र पौडेलका अनुसार सामान्य प्रोटोकलमा एउटा नमूनाको परीक्षणका लागि करिब 5 दिनसम्म लाग्ने गरेको थियो, तर दक्ष जनशक्ति प्रविधि र विज्ञको सहकार्यका कारण नास्टको प्रयोगशालाले कतिपय नमूना 2-3 घण्टामै प्रशोधन गरिएको छ। त्यस्तै नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफलेका अनुसार प्राप्त प्रोफाइललाई परिवारबाट संकलन गरिएको नमूनासँग तुलना गरी प्रमाणित गर्नुपर्ने हुन्छ। डिएनए म्याचिङ भएपछि कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई शवको जिम्मा लगाइनेछ। बेपत्ताको पहिचान गर्न डिएनए परीक्षण शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
2: लघुवित्त वित्तीय संस्थाहरूको लगानी कर्जामा जोखिम बढ्दै गएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार कर्जाको गुणस्तर खस्किँदै गएपछि लघुवित्त निष्क्रिय कर्जा करिब 51 अर्ब रुपियाँ पुगेको छ। राष्ट्र ब्याङ्कले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरूको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदन 2083 अनुसार एक वर्षमा निष्क्रिय कर्जाको वृद्धिदर 63.83% छ। निष्क्रिय कर्जाको वृद्धिदर गत वर्षको तुलनामा दोब्बर बढीले बढेको हो। कुल कर्जाको तुलनामा निष्क्रिय कर्जाको वृद्धिदर निकै उच्च छ। 2082 असार मसान्तमा 31.2 अर्ब रुपियाँ रहेको निष्क्रिय कर्जा 2083 असारसम्म आउँदा 63.63% बढेर 50.82 अर्ब रुपियाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। कर्जा विस्तारको तुलनामा कर्जाको गुणस्तरमा आएको गिरावटलाई लघुवित्त क्षेत्रको प्रमुख चुनौती मानिन्छ। दुई महिनामा थपियो 61 अर्ब ऋण। चालु आर्थिक वर्ष 2083-84 भदौ मसान्तसम्म मुलुकको सार्वजनिक ऋण 29.73 अर्ब रुपियाँ बराबर पुगेको छ। यो कुल गृहस्थ उत्पादन जिडिपीको 45.05% हो। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा 54.19% र आन्तरिक ऋणको हिस्सा 45.81% छ। मुलुकको कुल आन्तरिक ऋण 13.61 अर्ब र बाह्य ऋण 16.11 अर्ब पुगेको छ। सरकारले यस अवधिमा 70.13 करोड सावा र 14.87 करोड रुपियाँ ब्याज भुक्तानी गरेको छ। लघुवित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकको खबरसँगै दुई महिनामा थपियो 61 अर्ब ऋण उपशीर्षकमा यो खबर नागरिक दैनिकमा छापिएको हो।